0: आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका 2 तिमघरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98-6-81-29-928 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको 6 बजेको छ।
0: यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 24 गते बुधबार, सन् 2026 जुलाई 8 तारीक असार कृष्ण पक्षको अष्टमी उपरान्त नवमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको बाँकेको कोहलपुर एफएम 101.5 मेगाहर्जलाई बधाई तथा शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाय, फरार 8 जनाको हकमा पक्राउ पछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्य जन्तु द्वन्द्व पर्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
3: यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, फिमेललाई पनि मारेछ, बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले नै गर्छ नि त।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्तसहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
4: प्राविधिक शिक्षा आजको आवश्यकता।
5: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रुरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
4: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
5: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
4: फोन 01-5121-5200 97-4-18-20-96।
5: वेबसाइट www.nec.edu.np।
6: It's a goal! Himsa goal!

0: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
1: हिमस्टार फर अ कम्प्लिट होम
2: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
5: फोन 056-494-333 493-555
6: काया कैरनमा अब खबरको सिलसिला शुरूमा नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी पूर्व गृहमन्त्री बालकृष्ण खाँड र पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जना दोषी ठहर भएका छन् मुद्दा दायर भएको 3 वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले हिजो उनीहरूलाई दोषी ठहर गरेको हो कसुर र भूमिकाको आधारमा उनीहरू विरूद्ध कीर्ति ठगी संगठित अपराध र राज्य विरूद्धको अपराधमा दोषी ठहर गरिएको अदालतको आदेशमा उल्लेख छ अदालतले रायमाझी खाँड र पाण्डे सहित गिरोहका केशव दुलाल सानु भण्डारी सागर राई सन्देश शर्मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई गोविन्द चौधरी कांग्रेसका पूर्व सांसद आङतावा शेर्पा हर्ज कमिटिका तत्कालीन अध्यक्ष शमशेर मिया तत्कालीन गृहमन्त्री खाँडका स्वकीय सचिव नरेन्द्र केसी बिचौलिया हरिभक्त महर्जन निरञ्जन कुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो अदालतले यो प्रकरणलाई राज्य विरूद्धको कसुर भन्दै नेपाली नागरिकको स्वाभिमानमा नै प्रत्यक्ष आँच पुग्ने गरी नेपालको अन्तर्राष्ट्रिय छविमा खगल पुर्याएको टिप्पणी गरेको छ मुद्दाका प्रतिवादी सन्दीप रायमाझी सहित 7 जनाले भने सफाई पाएका छन् प्रतिवादीहरू सन्दीप सहित रामशरण केसी टंक कुमार गुरूङ प्रतीक थापा लक्ष्मी महर्जन केशव तुलाधर र आशिक बुढाथोकी विरूद्ध कसुर पुष्टि नभएको भन्दै अदालतले उनीहरूलाई सफाई दिएको हो यस्तै प्रतिवादी भए पनि फरार रहेकाको हकमा पक्राउ परेका बखत कानून बमोजिम हुने गरी भन्दै मुद्दालाई मुलतवीमा राखिएको जिल्ला अदालतको संक्षिप्त आदेशमा छ मुलतवीमा राखिएका फरार 8 प्रतिवादीमा अशोक पोखरेल धीरेन्द्र राई दीपा हुमागाई नीरज राई राजेश अर्याल मोहनराज राई विनिता सबदेन लिम्बू र सुनिल बुढाथोकी रहेका छन् नक्कली भूटानी शरणार्थी प्रकरणको यो खबर आजका सबै जसो पत्र पत्रिकाले छापेका छन् हामीले कान्तिपुर दैनिकबाट लिएका हौं
7: राष्ट्र बैंकले आउने आर्थिक वर्षको मौद्रिक नीतिलाई नियामकीय नीति र चालू आर्थिक वर्षको नीतिबाट अलग राखेर सार्वजनिक गरेको छ विगतका मौद्रिक नीतिमा समीक्षाका साथै नियामकीय प्रावधान समेत समेटिने गरेकोमा यस पटक गवर्नर विश्वनाथ पौडेलले फरक अभ्यास शुरू गर्नुभएको छ मौद्रिक नीतिप्रति बढ़दो अपेक्षाका बीच यसको भूमिका बुझाउनका लागि पनि सहयोगी हुने गरी मौद्रिक नीतिलाई स्पष्ट पारिएको राष्ट्र बैंकको भनाइ छ बैंकले मौद्रिक नीतिलाई अलग बनाउनु पर्ने आवश्यकताका बीच गवर्नर पौडेलले जोखिम मोलेर नयाँ शैली अप्नाएको टिप्पणी विज्ञहरूले गरेका छन् गवर्नर पौडेलले अर्थतन्त्र चलायमान बनाउनका लागि विभिन्न योजना ल्याउने भन्दा पनि मौद्रिक औजारहरूको व्यवस्थापनतर्फ बढ़ी जोड़ दिँदै मौद्रिक नीति ल्याउनु भएको हो विगतका मौद्रिक नीतिले बजारमा आफैले चलायमान बनाउने शैलीले विभिन्न किसिमका नियामकीय योजना ल्याउने गरेकोमा यसपटकको मौद्रिक नीतिमा त्यस्तो विषय देखिएको छैन गवर्नर पौडेलले आउने आर्थिक वर्षमा 6,52,30,00,00,000 रूपियाँले ऋण विस्तार गर्ने लक्ष्य लिएको बताउनु भएको छ सरकारले लिएको 7% आर्थिक वृद्धिले लक्ष्यलाई निजी क्षेत्रमा 11% कर्जा बढ़ाउँदै पूरा गर्ने पौडेलको उद्घोष छ। तर यो कर्जा विस्तारको लक्ष्य पूरा कसरी हुने भन्ने विषयमा मौद्रिक नीति मौन देखिएको छ। चालू आर्थिक वर्षमा निजी क्षेत्रमा जाने कर्जा विस्तार 12% गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म करिब 6.5% मात्रै विस्तार भएको छ। विगतमा मौद्रिक नीति मार्फत विभिन्न सुविधा ल्याउने गरेको केन्द्रीय बैंकले यस पटक आफ्नो प्रथालाई तोडेको छ। राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले मौद्रिक नीतिमा सबै कुरा नसमेटिँदा त्यसको प्रभावकारितामा असर पर्ने चिन्ता व्यक्त गर्नुभएको छ। युवाहरूको भावना अनुरूप मौद्रिक नीति ल्याउन नसकेको पनि उहाँको टिप्पणी छ। मुख्य नीतिगत व्यवस्थामा बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण, व्यक्तिगत जमानीबाट असीमित दायित्व सृजना हुने अवस्था हटाइने, चेक अनादरबाट कालो सूचीमा पर्ने अवस्था कम गर्ने, रुग्ण उद्योग निष्क्रिय कर्जाको व्यवस्थापन गरिने, संस्थाको सबलताका आधारमा शेयर धितो सीमा निर्धारण हुने, सार्वजनिक सवारीमा प्रयोग हुने ठूला विद्युतीय सवारीको कर्जा सहजीकरण गरिने, जारी गर्ने निर्देशिकालाई भाषागत रूपमा सरल बनाइने र व्यक्तिगत क्रेडिट स्कोरमा आधारित ऋण कारोबार अध्ययन गर्ने लगायतका छन्। आज सबै पत्र पत्रिकाले यो खबरलाई प्रमुखताका साथ छापेको छ।
6: संविधान संशोधनका लागि बहस तयार गर्न सरकारले बनाएको कार्यदलबाट 4 दल बाहिरिएका छन्। कार्यदलको क्षेत्राधिकारमाथि प्रश्न उठाउँदै नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि कार्यदलबाट अलग भएका हुन्। एमालेबाट तोकिएका प्रतिनिधि शुरूदेखि नै कार्यदलको बैठकमा उपस्थित छैनन्। कांग्रेसले प्रतिनिधि नै पठाएको थिएन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनका राजनैतिक सल्लाहकार असीम शाहको नेतृत्वमा रहेको कार्यदलमा नेकपाका देव गुरूङ, लोसपाका लक्ष्मणलाल कर्ण, जसपाका सुरेन्द्र झा र जनमोर्चाका मनोज भट्ट सदस्य हुनुहुन्थ्यो। उहाँहरूले कार्यदलबाट बाहिरिने क्रममा सोमबार संयोजक असीम शाहलाई 6 बुँदे असहमति पत्र समेत बुझाउनु भएको छ। कार्यदलमा रहेका नेकपाका नेता देव गुरूङले बहस पत्र तयार गर्न गठन भएको कार्यदल संविधान संशोधनको मस्यौदा नै बनाउने शैलीमा प्रस्तुत भएपछि आफूहरूले असहमति राखेको बताउनुभयो। तर कार्यदलका संयोजक शाहले भने विपक्षी राजनैतिक दलका प्रतिनिधिहरूले गैर जिम्मेवार बन्दै कार्यदल छोडेको टिप्पणी गर्नुभएको छ। संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल, कान्तिपुर दैनिकमा खबर छ। काया कैरनमा मानव वन्यजन्तु द्वन्द बढ्नुमा कानूनी संरचनामा पनि मुख्य समस्या बारेको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने, आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी, संविधान संशोधन बहस पत्र कार्यदलबाट बाहिरिए 4 दल लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। पछिल्लो केही वर्षदेखि मानव वन्यजन्तु द्वन्दका घटना निकै बढ़ेका छन्। बाँदरका कारण खेती लगाउनै नसकिने अवस्था आएको समस्या गाउँ बस्ती हुँदै सड़कदेखि संसदसम्म उठिरहेको छ। बाघ, चितुवा, हात्ती लगायतका जनावरको आक्रमणमा मानिसले ज्यान गुमाएको समस्या उस्तै सुनिन्छ। हात्ती, गैंडा, बँदेल जस्ता वन्यजन्तुले बाली, नाली, घर लगायतकामा क्षति पुर्याएको समाचार दैनिक आइरहन्छन्। अहिले बसाई सराईका कारण गाउँघर रित्तिँदैछ भने त्यहाँ रहेकाहरू पनि जंगली जनावरका कारण बस्नै नसक्ने अवस्था आएको गुनासो गर्छन्। खासमा यो समस्या किन बढ़्यो अनि व्यवस्थापनका लागि के गर्नुपर्छ त? थप जानकारी सुनौ साथी भोजेन्द्र बस्नेतका साथमा।
4: नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 लागू भएपछि वन्यजन्तु मार्ने काममा कड़ा प्रतिबन्ध लाग्यो। त्यस अघिका केही दशकमा चोरी, सिकारी र तस्करीको बिगबिगी बढ़ेको थियो। वन्यजन्तुको अवस्था निकै संकटपूर्ण अवस्थामा पुगेका कारण त्यति बेला कड़ा नियमहरू राखिए। तर अहिले अवस्था फेरिएको मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
5: एउटा समयमा चाहिँ प्रोटेक्सन गरौं भनेर लागियो, कानून त्यस्तो बनाइयो। अब समय के आयो त? अब त जनावर चाहिँ बढ़ेको भनेर गुनासो आयो, बढ्न नि बढेछ। संख्याले बाघकै संख्या हेर्दाखेरि डब्लिङ द टाइगर भएको छ, सबभन्दा गनेको। हिउँचितुवाहरू पनि संख्या बढ़िया छ। बाँदरको चाहिँ ठ्याक्कै नम्बर नभए तपाईँ हामीले नै अनुभव गर्न सक्छौ, चारैतिर फैलिरहेछ, हिमालतिर नि देखिनला अरे बाँदरहरू।
4: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 बन्नु अघि बाघको संख्या 100 भन्दा निकै तल झरेको अनुमान छ। तर 4 वर्ष अघि भएको गणना अनुसार 355 पुगेको छ। त्यसबेला 100 को हाराहारीमा झरेको गैंडाको संख्या अहिले 750 भन्दा माथि छ। यकिन नभए पनि अत्यन्तै न्यून संख्यामा पुगेको भनिएको हात्ती अहिले 500 को हाराहारीमा पुगेको छ। किसानलाई दुःख दिइरहेको बाँदर, बँदेल लगायतको संख्या यकिन नभए पनि निकै बढ़ेको विज्ञहरू बताउँछन्। त्यसैले कानूनमा समय अनुकूल परिमार्जन आवश्यक रहेको छ।
5: जुन आइरहेछ सनसेट ल नै प्रयोग गर्ने हो नि, जुन समयमा जस्तो परिस्थिति आउँछ त्यस्तो खालको रणनीति लगाउने। अहिले वन्यजन्तुको हकमा चाहिँ जस्तै बाघको कुरा, बाघको द्वन्द्व कसरी गर्ने, बाघ कति नम्बरको कुरा नि हो कि त्यसमा, यसमा अन्त कुनै पिर मान्नै पर्दैन। यदि बढी छ भने ठोक्ने हो, ठोक्ने भनेको चाहिँ कसरी व्यवस्थापन गर्ने हो, त्यसलाई टुरिज्ममा जोड्ने हो कि कहिलेकाहीँ ठाउँको ठाउँ नै गर्नुपर्ने हुन्छ, त्यो सिचुएसन अनुसार गर्ने हो कि। बाँदर कुरा आएछ, बाँदरको नि संख्या चाहिँ साँच्चीकै बढेछ भने बाँदरलाई नै हामीले चाहिँ कल गर्ने हो।
4: अहिले बाँदरका लागि जंगलमा फलफूल रोप्ने जस्ता कुरा भइरहे पनि संख्या अधिक भएपछि त्यस्ता उपायहरूले काम नगर्ने थापा बताउनुहुन्छ।
5: मान्छेले के भन्छ भने होइन त्यहाँ जंगलमा फलफूल लगाऊ भन्छ। म अस्ति 25 वर्षपछि मेरो गाउँमा गएँ।

0: मेरो गाउँको भैँसी चराउने चम्मुरमा, चम्मुर भनेको चौर, जहाँ चाहिँ कुनै ऐसेलोहरू केही पनि हुँदैन होइन, त्यहाँ त मैले ऐसेलो टिपेर खाएँ भनेपछि त त्यो बेरल्यान्ड जहाँ चाहिँ खाली जग्गाहरू थियो त्यहाँ त ऐसेलोहरू फलफुलहरू रहेछ नि त। बाँदरलाई खाने ठाउँ नभए तर बाँदरको नै इन्ट्रेस्ट के हुन्छ, सजिलो खानेकुरा खाने हो नि।
1: अहिले वन्यजन्तु व्यवस्थापनको अधिकार संघीय सरकारमा निहित छ, तर त्यो व्यवस्थापन समुदाय मार्फत हुनुपर्ने मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापा बताउनुहुन्छ।
0: बाँदर जस्ता कुरा जसलाई चाहिँ हिजो आदिवासीहरूको आफ्नो कस्टमरी लले म्यानेज गरे थियो, बँदेल जस्ता कुरा यो चाहिँ अधिकार दिने तर नियमन मात्रै गर्ने हो नि, ए फिमेललाई पनि मारेछ बच्चालाई पनि मारेछ भन्ने त्यो हेर्ने चाहिँ ऊ, तर उहाँहरूले कानून बनाउने हो नि त, उही गाउँले नै गर्छ नि त। हाम्रो दुईटा फाइदा हुन्छ, तपाईँ चाहिँ माथि उता रुकुममा गएर यहाँको सरकारी मान्छे गरेर ल बाँदर कल गरेर त्यो अझ के भ्याक्सिन लगाएर बच्चा नपाउने बनाउने कुरा नि थियो भने त्यस्तो नै हुन्छ भने सजिलो त के भने त्यसको पपुलेसन म्यानेज गर्ने उनीहरूलाई जिम्मा लगाउने, मोनिटर पो गर्ने हो त हामीले त, अब त कागजमा बनाउने नि त वर्षमा हामीले यो गर्ने भन्ने।
1: अहिले सबैभन्दा नजिकको सरकार पालिका हो, उसले त्यो ठाउँको अवस्था राम्रोसँग बुझ्छ, त्यसैले नियमनको स्पष्ट व्यवस्था सहित पालिका सरकारलाई अधिकार दिने र पालिकाले समुदाय मार्फत व्यवस्थापनको काम गर्नुपर्ने थापाको सुझाव छ।
0: स्थानीय सरकारले फेरि आफू म सरकार हो भनेर आफ्नै आइडिया मात्रै गरेर भएन, ऊ चाहिँ मोनिटर गर्ने अनि त्यहाँको समाजहरूलाई लगाउने के, स्थानीय सरकार चाहिँ अधिकार लियो अनि मुख्य समस्या के हो योजना बनाउनुहोस्, कुन ठाउँलाई चाहिँ राहत मात्रै दिए पुग्छ, कसलाई चाहिँ पपुलेसन कन्ट्रोल गर्नुपर्ने हो होइन, बाँदरलाई कन्ट्रोलै गर्नुपर्ने हो भने गर्ने।
1: मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ डाक्टर कमल थापासँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। मानव वन्यजन्तु द्वन्दको खबर यो सामग्री पछाडि अब सुकुम्बासीको विषय। काठमाडौँ किर्तिपुर स्थित राधास्वामी सत्संग आश्रम अर्थात होल्डिङ सेन्टरमा बस्दै आएका सुभाष देव पासवानको 7 जनाको परिवार छ। खोला किनारको बस्तीबाट हटाएको सरकारले अहिले होल्डिङ सेन्टरबाट पनि हट्न दवाब दिइरहेको छ। पासवान केही दिन यता कोठा खोज्न काठमाडौँका गल्ली गल्लीमा भौतारिरहनु भएको छ, तर भेट्नु भएको छैन। ठूलो परिवार त्यसमा पनि सुकुम्बासी बस्तीबाट आएको भन्ने थाहा पाएपछि घरधनीले कोठा नदिएको उहाँको गुनासो छ। आम सुकुम्बासी अरूको पनि गुनासो उस्तै रहेको छ। आश्रममा सुख दुःख जीवन चलिरहेको छ, तर अहिले सरकारले छाड्न दवाब दिइरहेको छ। सरकारले अहिले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई त्यही बसिरहेको अवस्थामा मासिक बसोबास व्यवस्थापन खर्च नदिने भएको छ। 25,000 लिएर होल्डिङ सेन्टर छाड्नेलाई मात्रै यस्तो भत्ता दिने जनाएको छ। 3 महिनासम्म 5 जनासम्मको परिवारलाई प्रति महिना 15,000 र त्यसभन्दा धेरै भए प्रति सदस्य थप 2,000का दरले बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने सरकारको घोषणा छ। 25,000 थमाएर होल्डिङ सेन्टरबाट निकाल्दै सरकार, बाहिर कोठा नपाएर सुकुम्बासी हैरान शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696 41106 96।
6: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

Din noi ne-a să măsăm cu Lăceanul, dacă ești bonus spa. Vi se poate भरपूर मनोरंजन सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। तीन वर्ष यता डेंगी संक्रमण वर्षेनी घट्दै गएको एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाले हिजो प्रकोप जन्य रोगको बारेमा आयोजना गरेको विमर्श कार्यक्रममा जानकारी दिएको हो। महाशाखाको तथ्याङ्क अनुसार सन् 2023मा 52,790, सन् 2024मा 41,865 र सन् 2025मा 8,925 जनामा डेंगी संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क हेर्दा पछिल्लो वर्ष अर्थात अघिल्लो वर्षमा करिब 5 गुणाले घटेको देखिन्छ। एपिडेमियोलोजी किट जन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार स्थानीय निकाय खोज पड़ताल र नष्ट कार्यक्रम रोगबाट बस्ने उपायका बारेमा सबै निकायले रचनात्मक भूमिका निर्वाह गरेको परिणाम स्वरूप संक्रमण दरमा कमी आएको हो। कोविड पछिका वर्षहरूमा उच्च संक्रमण दर रहेको डेंगी आम मानिसमा वृद्धि भएको सचेतना निरन्तर सफाई अभियान बच्ने उपायका बारेमा गरेको प्रयासको परिणाम रहेको वहाँले बताउनुभयो। संक्रमण दर घटे पनि संक्रमणको जोखिम भने कायमै रहेको वहाँले बताउनुभयो। यसैबीच असारदेखि भदौसम्म प्रकोपजन्य रोगको मौसम भएकाले व्यक्ति समुदाय स्वास्थ्य संस्थादेखि संचार माध्यमबीच सहकार्य आवश्यक रहेको महाशाखा प्रकोप व्यवस्थापन शाखा प्रमुख डाक्टर अमृत पोखरेलले अपील गर्नुभयो। प्रकोप न्यूनीकरण र व्यवस्थापनका लागि सरकारले यो वर्ष सबै खालको तयारी पूरा गरेको भए पनि यो वर्षको संयन्त्र केही फरक रहेको वहाँले जानकारी दिनुभयो। डेंगी संक्रमण दर घटे पनि जोखिम कायमै शीर्षकको खबर नागरिकमा छ।
0: अब विदेशका खबर। कतार सरकारले आप्रवासी श्रमिकलाई शर्त सहितको कानूनी हड़ताल गर्न अधिकार दिएको छ। अब श्रमिकले रोजगारदाता र श्रम मन्त्रालयलाई लिखित सूचना दिएपछि अधिकतम 6 कार्यदिनसम्म हड़ताल गर्न पाउनेछन्। कतारले सन् 2004 श्रम कानून नम्बर 14 संशोधन गरी सन् 2026 कानून नम्बर 1 जारी गरेर श्रमिकको हकित हुने गरी यस्तो व्यवस्था गरेको हो। अब कतारमा 100 जना वा त्यसभन्दा बढ़ी श्रमिक कार्यरत कम्पनीमा अनिवार्य रूपमा रोजगारदाता श्रमिकको प्रतिनिधि रहेको संयुक्त समिति गठन गर्नुपर्ने, कर्मचारी ट्रेड युनियन जस्तै श्रमिकको हकितमा पहल गर्ने संगठन भएको छ। त्यसै गरी श्रमिकलाई तलब दिने नियम उल्लंघन गरेमा रोजगारदाता कम्पनीको श्रम मन्त्रालयबाट पाउने सेवाहरू निलम्बन हुनेछन्। श्रम विवाद समाधान समितिलाई औपचारिक रूपमा अनलाइनबाट समेत सुनवाई गर्न पाइनेछ। श्रमिकको भर्तीसँग सम्बन्धित कुनै त्रुटि गरेमा कम्पनीलाई 3,000 देखि 25,000 कतारी रियालसम्म जरिमाना हुनेछ। रोजगारदाताले श्रम करारसँग सम्बन्धित कानूनी दायित्व उल्लंघन गरेको र आपसी सहमति वा मेलमिलाप र मध्यस्थता प्रक्रियाबाट विवाद समाधान हुन नसकेको अवस्थामा श्रमिकले हड़ताल गर्न पाइने भएको हो। हड़ताल अवधिको तलब भने पाइने छैन। विदेशकै अर्को खबरमा स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा 3 व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्डले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरूद्वारा संचालित व्यावसायिक जहाजहरूलाई चित्र आक्रमण गरेको त्यसको बदलामा आक्रमण शुरू गरेको बताएको बीबीसीको खबरमा उल्लेख छ।
1: अब खेल सम्बन्धी खबर। स्विजरल्याण्ड र अर्जेन्टिनाले फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्थान बनाएका छन्। क्यानाडाको बीसी प्ले स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्री क्वार्टर फाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। खेलको निर्धारित समय र अतिरिक्त 30 मिनटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो। पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो। स्विजरल्याण्डका ग्रानिट जाकार, जेकी आमदोनी, सेड्रिक इटेन र रुबेन बर्गास्कले पेनाल्टीमा गोल गरे। सन् 1954 पछि पहिलो पटक विश्वकपको क्वार्टर फाइनलमा पुगेको स्विजरल्याण्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टर फाइनल यात्रा हो। अब क्वार्टर फाइनलमा स्विजरल्याण्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ। यस्तै खेल सम्बन्धी अर्को खबर, फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत गैराति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 को जित निकालेको हो। इजिप्टले खेलको 15 मिनटमा यासिर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको 67 मिनटमा अर्को गोल थप्दै 2-0 को अग्रता बनाएको थियो। तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन। खेलको 79 मिनटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको 4 मिनटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई 2-2 को अवस्थामा पुर्याए। खेलको इन्जुरी समयको तेस्रो मिनटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरे पछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो। यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। यसै गरी अर्जेन्टिनाको निर्णायक गोल हुनु अघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी पनि इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरी बारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। विश्वकपमा क्वार्टर फाइनल समीकरण पनि पूरा भएको छ। अब सेमी फाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्याण्ड तथा अर्जेन्टिना र स्विजरल्याण्डले खेल्नेछन्। सिंगौरी खेल्ने गोरुको सिंह भाचिन्छ।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री राय माझी र खाँड सहित 15 जना दोषी ठहर, 7 जनालाई सफाई, फरार 8 जनाको हकमा पक्राउपछि कानून बमोजिम हुने।
0: आफ्नै प्रथा तोड्दै आउँदो आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, बैंक तथा वित्तीय संस्थाको पुनः वर्गीकरण गरिने मूल समस्याबाट पन्छिएको विज्ञको टिप्पणी।
1: मानव वन्यजन्तु द्वन्द बढ्नुमा कानूनी संरचना पनि मुख्य कारण, व्यवस्थापनको जिम्मा पालिका मार्फत समुदायलाई दिनुपर्नेमा विज्ञको जोड।
0: कतारमा आप्रवासी श्रमिकलाई शर्त सहित हड़ताल गर्ने अधिकार, हड़ताल अवधिको तलब भने नपाइने व्यवस्था।
1: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा क्वार्टर फाइनलको समीकरण पनि पूरा।
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन रासोपाले विधानमा गरेको व्यवस्था सभापतिको निर्देशन पालना नगरे संसदीय दलको नेतालाई फिर्ता बोलाउने अनि चितवन महाधिवेशनमा सभापति रवि लामिछानेले गरेको भाषणसँग सम्बन्धित छ। चितवनमा सभापति रविले बल आफ्नो खुट्टामा आए पनि बालनकै कोटमा पास गर्ने बताउनु भएको थियो। अहिले संसदीय दलको नेता प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह हुनुहुन्छ। यहाँ टेबलमा प्रम लेखिएको नेम प्लेट छ। त्यहाँ रहेका एकजनाले विधानमा भएको व्यवस्था पढ्दै अनि देखाउँदै भन्दैछन्, भनेको मानेन भने बल पास गर्दिन भन्न खोजे जस्तो पो छ त। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
0: 6 महिने डिप्लोमा कोर्स, 1 वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्ष डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
1: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको
2: कर्णाली प्रदेशका 10 मध्ये अब एउटा जिल्ला मात्र घोषणा हुन बाँकी।
3: कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानी काम गर्न सरकारवालाको माग, डिजिटल निगरानी पनि बढ़ाउन सुझाव।
2: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र संचालनमा, रातानाङ्लामा रहेको मौसम राडर केन्द्र भने अझै बन्द।
3: र स्विजरल्याण्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश, क्वार्टर फाइनल समीकरण पूरा। हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाई हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला र बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
2: अब खबर विस्तारमा। सुर्खेत जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। हिजो एक विशेष समारोहका बीच प्रदेश खोप समन्वय समितिले जिल्ला खोप समन्वय समितिलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको प्रमाणपत्र समेत प्रदान गरेको हो। सुर्खेतका जन्मेदेखि 15 महिनासम्मका सम्पूर्ण बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको सुनिश्चित गरिनुका साथै छुटेका बालबालिकालाई पनि खोप दिएपछि पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। सुर्खेतमा जन्मेदेखि 15 महिनासम्मका 6,618 जना, कुनै पनि खोप नलगाएका 2 जना र छुटेका 37 जना गरी 6,657 जनालाई सबै खोप लगाइएको छ। यस्तै 16 महिनादेखि 59 महिनासम्मका 16,464 जना, कुनै पनि खोप नलगाएका 13 जना र छुटेका 236 जना गरी 16,713 जनालाई खोप लगाएपछि पूर्ण खोप निर्देशिका 2077 अनुसार सुर्खेतलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव करूणा भट्टराईले 9 वटा पालिका रहेको सुर्खेतमा कुल 127 वटा खोप केन्द्रबाट बालबालिकालाई सबै खोप दिएको बताउनु भएको छ। उहाँले मौसमी बसाइ सरेका कारण बालबालिकामा खोप छुट्ने समस्या देखेकाले उनीहरूलाई पनि खोज अभियान मार्फत खोप लगाउने गरेको बताउनुभयो। 9 वटा पालिका रहेको सुर्खेतमा गत जेठ 26 गते लेगबेसी नगरपालिकाबाट पूर्ण खोप सुनिश्चित पारेका घोषणा शुरू भई असार 19 गते विरेन्द्रनगर नगरपालिकाले घोषणा गरेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उहाँको भनाइ छ। सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमार श्रेष्ठले कर्णाली प्रदेशका 10 जिल्लामध्ये 9 वटा जिल्ला पूर्णखोप सुनिश्चित भइसकेको बताउनुभयो। अब एउटा मात्र जिल्ला बाँकी रहेको भन्दै यो जिल्लालाई पनि चाँडै पूर्णखोप सुनिश्चित बनाएर प्रदेशलाई नै पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गर्ने तयारी भइरहेको उहाँको भनाइ छ। उहाँले बालबालिकालाई सम्पूर्ण खोपबाट वञ्चित हुन नदिन सुझाव दिँदै बसाइ सरेका कारण सुन्ने डोज र छुट्ने समस्या देखिएको बताउनुभयो। पछिल्लो समय कर्णालीमा स्वास्थ्यका सूचकहरूमा सुधार आएको बताउँदै उहाँले महिला स्वास्थ्य स्वयंसेविकाको कामको मूल्यांकन गर्दै आगामी साउनदेखि प्रदेश सरकारले स्वयंसेविकाहरूको पारिश्रमिक दोब्बर बनाउने निर्णय पनि गरेको बताउनुभयो। यस्तै स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले पूर्ण खोप घोषणा भए पनि बेला बेलामा खोप जान्ने रोग देखा पर्ने भएकाले त्यसको न्यूनीकरणमा समेत सचेत हुन निर्देशन दिनुभएको छ। रोग नै देखा पर्न नदिनु नै खोप कार्यक्रमको उपलब्धि भएको उहाँको भनाइ छ। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाहरू राजकुमारी बिसी, मेनका आचार्य, चित्रकला खड्का, मनमाया गुरूङ, लीला पुन र ज्ञानु सरभाजीका साथै खोप सहयोगीहरू गणेश बहादुर खत्री, कोपिला पुन, खगेन्द्र कटुवाल, टोप बहादुर बुढा, रणबहादुर दमाई, मानबहादुर बुढा तथा जनस्वास्थ्य सेवा कार्यालयका कोल्ड चेन निरीक्षक हरिबहादुर बस्नेतलाई सम्मान गरिएको छ। जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेतका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुरबाकोट नगरपालिकाका प्रमुख हस्तपुनले खोप पूर्ण खोप सुनिश्चित कार्यक्रमको प्रभावकारिता र निरन्तरता बारे सुझाव दिनुभएको छ।
3: कर्णालीका 79 मध्ये 46 स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डाक्टर इन्दिरा कणेलले अब 33 स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी रहेको बताउनुभयो। कर्णालीमा 46 स्थानीय तहमा सञ्चालन भएका 71 मौसम केन्द्र मध्ये 31 जल मापन केन्द्र सञ्चालनमा छन् भने जनशक्ति नहुँदा 2 सञ्चालन हुन सकेका छैनन्। यता 2 बन्द रहेको सुर्खेत रातानाग्लामा रहेको मौसम राडार केन्द्र भने अझै बन्द रहेको उहाँको भनाइ भएको छ। सट्याङले क्षति पुर्याएपछि यो केन्द्र लगानी मर्मत सुधार हुन नसकेको उहाँको भनाइ छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम सम्बन्धी पूर्व जानकारी दिने उद्देश्यले यो राडार स्थापना गरिएको हो। राडारमा जडान गर्ने उपकरण विदेशबाट खरिद गर्ने भए पनि जडान गर्ने जनशक्ति नेपालमा नभएकाले समस्या भएको भन्दै उहाँले आगामी वर्षसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भएको छ। मौसम मापन केन्द्रले अभावले स्थानीय स्तरको मौसमी अवस्था यथार्थ रूपमा विश्लेषण गर्न कठिन हुने गरेको छ। नेपालको पहिलो र अत्याधुनिक प्रविधिको यो राडार वायुमण्डलको तस्विर खिचेर कन्ट्रोल रूममा पठाउने, तस्विरका आधारमा प्राकृतिक प्रकोप, वर्षा, आँधी, असिना पानी, हिमपात लगायतका विषयमा पूर्व जानकारी दिने सकिने गरिएको छ। सुर्खेतमा जडान गरेको राडारले 150 किलोमिटरसम्म अर्थात कर्णाली, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र भारतको लखनऊसम्मको मौसम जानकारी लिन सकिने क्षमता रहेको छ।
2: पछिल्लो समय कर्णाली राजमार्गमा सवारी दुर्घटनाका घटना बढ़न थालेको भन्दै यात्रुको सुरक्षाका लागि तत्काल सड़क सुधारका साथै आवश्यक सावधानी अपनाउनु पर्नेमा सरकारहरूले जोड़ दिएका छन्। उनीहरूले सड़क दुर्घटना कम गर्न सुरक्षा सुधार, सड़कदेखि गाड़ीको अवस्था, यात्रुको चाप, चालकको काम लगायतका अन्य जोखिम कम गर्न तत्काल प्रभावकारी काम गर्नुपर्नेमा जोड़ दिएका छन्। यातायात व्यवसाय तथा सरकारहरूले दुर्घटना नियन्त्रणका लागि कड़ा अनुगमन, डिजिटल प्रणालीको विस्तार र प्रभावकारी चेक जाँचको आवश्यकता उल्लेखेका छन्। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख मुकुन्द प्रसाद रिजालले सुरक्षित यातायातका लागि सवारी व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजानुपर्ने बताउनु भएको छ। उहाँले सीसी क्यामेराको प्रयोग, अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाउने, साना ठूला सबै सवारी साधनमा समान रूपमा कानून लागू गर्ने तथा सवारी साधनको नियमित मर्मसमारको अवस्थाको निगरानी गर्न आवश्यक रहेको बताउनुभयो। दुर्घटनापछि हुने मिलापत्र वा कानूनी प्रक्रियालाई छिटो छरितो बनाउनु पर्ने र सरकारबाट प्राप्त सुझावलाई कार्यान्वयनमा लैजान सके कर्णाली राजमार्गलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक रोहित कुमार शाहीले सुर्खेतमा रहेका 1 बढ़ी यातायात व्यवसायको सल्लाह सुझाव संकलन गरिएको बताउनु भएको छ। व्यवसाय र ट्राफिक प्रशासनले दुर्घटना न्यूनीकरणका लागि प्रविधि मैत्री निगरानी, कड़ा अनुगमन र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन्। मध्यपश्चिम यातायात प्रणालीका कर्मचारी पवन श्रेष्ठले अनधिकृत रूपमा सञ्चालन हुने सवारी नियन्त्रणमा आउनुका साथै दुर्घटनाको जोखिम पनि कम हुने दावी गर्नुभएको छ। बुलबुले यातायात समितिका सुनाम लामाले जिल्लामा सीमा नाकामा सवारी साधनको चेक जाँच थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ समेत दिनुभएको छ।
3: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भन्ने विश्राम।
4: वन डढिलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
5: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो, यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
6: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
4: डढेलो वन जंगलको शत्रु हो, यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
6: डढेलोले वन्यजन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
5: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
4: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ।
6: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौ। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौ। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौ। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन नजिकको वन कार्यालय वा सुरक्षा निकाय जिल्ला प्रशासन कार्यालयमा खबर गरौ तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन एन 2076 को दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष सहित वा 60,000 सम्म जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौ। आगलागीबाट आफू पनि बचौ, अरूलाई पनि बचाउ।
5: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084420156।
1: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात् रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बार चाहिँ।
8: सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566। यही असार 27 गते शनिबारको दिन
9: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवा छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोडी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
10: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तर तर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
11: रेडियो भेरी एफएम।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेत जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा, कर्णाली प्रदेशका 10 जिल्ला मध्ये अब 1 जिल्ला मात्रै घोषणा हुन बाँकी, कर्णाली राजमार्गमा सवारी दुर्घटना कम गर्न सड़क सुधारका साथै आवश्यक सावधानीमा काम गर्न सरकारवालाको माग, डिजिटल निगरानी पनि बढ़ाउन सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
10: अब बाँकी खबर। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कर्णाली प्रदेशका सबै स्थानीय तहमा केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सड़कलाई आगामी 3 वर्षभित्र 2 लेन बनाइने बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। मन्त्री लम्सालले कर्णाली क्षेत्रका सड़क र पुलको निर्माण कार्य सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो। हाल कायम रहेका एकल लेनका सड़कलाई 3 वर्षभित्र 2 लेनमा विस्तार गर्ने सरकारको लक्ष्य रहेको भन्दै उहाँले
2: यसै आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर र लागत अनुमान तयार गरी काम शुरू गरिने बताउनुभयो। हाल निर्माणाधीन सड़क खण्डमा करिब 9 पुलहरू डिजाइन एण्ड बिल्ड विधिबाट अगाडि बढ़ाउने प्रक्रियामा रहेको जानकारी दिँदै उहाँले स्थलगत अध्ययनपछि आवश्यकता अनुसार थप पुलहरू निर्माण गरिने बताउनु भएको छ। पुल र सड़कको वास्तविक अवस्था बुझ्न र देखिएका समस्या समाधान गर्न आफूले आगामी साउन 3 गते स्थलगत निरीक्षण गर्ने बताउनु भएको छ। मुगु लगायतका कर्णालीका सड़क सञ्जाल नपुगेका वा कच्ची सड़क पुगेका पालिका केन्द्रसम्म सुरक्षित सड़क पुर्याउने पर्याप्त बजेट विनियोजन गरिएको र यसै वर्ष टेण्डर प्रक्रिया अघि बढ़ाउने पनि उहाँले बताउनु भएको छ। सड़क दुर्घटना न्यूनीकरणका लागि सड़कको स्तर उन्नति अनिवार्य रहेको उल्लेख गर्दै मन्त्री रम्सालले पहिरो नियन्त्रणका लागि सरकारले विशेष योजना अघि सारेको बताउनुभयो। यसका साथै उत्तरी सीमा चीनको सीमानासम्म सड़क सञ्जाल विस्तार गर्ने कार्यलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ।
3: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली प्रदेशको थोरै स्थान र गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना र अहिले वर्षा समेत भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। यसै गरी लुम्बिनी, सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा, साथै मध्य प्रदेश र कर्णाली प्रदेशको पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। मध्य प्रदेशका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
2: कर्णाली कोरिडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको बालुकुनादेखि सलिसल्लासम्मको सड़क स्तर उन्नति कार्य दुईवटा प्रविधिबाट गरिने भएको छ। यो क्षेत्रमा सधैँ सुक्खा पहिरो खस्ने भएका कारण मेसिनरी र जैविक प्रविधिबाट स्तर उन्नति गर्न लागि हो। सड़क खण्डको खर्चा क्षेत्रको 300 भन्दा बढ़ी मिटर सड़कमा वर्षामा पहिरो र हिउँदमा सुक्खा पहिरो बारम्बार खसिरहने गर्छ। आधुनिक प्रविधिको मेसिनरी वाल र ग्याबिन लगाउने कार्य एकातिर गरिनेछ भने अर्कोतिर त्यसैमा जैविक प्रविधि पनि अपनाएर निर्माण कार्य अगाडि बढ़ाइने भएको छ। कर्णाली करिडोर दक्षिण खण्डको कुल्टे कार्यालयका प्रमुख विष्णुदास लामाले सड़कलाई दिगो र सुरक्षित निर्माणका लागि दुई प्रविधिबाट सड़कको स्तर उन्नति गर्न लागेको भन्दै कहिले पानी र कहिले घाम लाग्ने अहिलेको अवस्थामा पनि हरेक दिन जसो नै सुक्खा पहिरो खसेर सड़क अवरूद्ध हुने गरेको बताउनुभयो। यो समस्या समाधानका लागि सड़क विभागले एक वर्ष अघि विज्ञ टोली स्थलगत रूपमा खटाएर अध्ययन गरिएको थियो। टोलीको अध्ययन प्रतिवेदन अनुसार अहिले त्यो खण्डलाई दुई प्रविधिबाट स्तर उन्नति गर्न लागि हो।
3: हुम्लामा बाल विवाहको दर अप्रत्याशित रूपमा बढ़ेको तथ्य बाहिर आएपछि स्थानीय किशोर किशोरले विद्यालयमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने 20 वर्ष मुनिका महिलाको

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिनाउन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया प्रोप राइटर सुनिता कुमारी साजी बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415478917।
2: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने चिलाउने पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
1: मलद्वारमा हुने रोगको लक्षण मलद्वारमा चिलाउने चिरा पर्ने घाउ आउने दिशामा रगत देखा पर्ने दिशा गर्दा दुखाइ हुने
2: उपचारबाट हुने लाभहरू रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने साथै कुनै पनि प्रकारको जोखिम नहुने
1: आयुर्वेदी उपचार मृगौला पत्थरी मधुमेह सुगर रोग छाला सम्बन्धी रोग महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी सेतो पानी जाने पेट सम्बन्धी रोग पिनास पुरानो टाउको दुखाई पुरुषको नपुङ सत्ता अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म बेलुका 4 बजेदेखि 7 बजेसम्म जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 9848027590 र 081534328 फेरि सुन्नुहोस् है 9848027590
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
5: गर्नुहोस् चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा
5: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसिएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा
6: हड्डीको सामान्य चोटपटकदेखि जटिल हस्ताक्षरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
5: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणवत्ता।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाप चाहिँ।
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
2: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: बुढी ल, मलाई अफिस जानु लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
5: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कतिचोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
4: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौ त।
5: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो। स्कुल लागि थाहा छैन,
4: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी।

0: अहिले बिहानको 7 बजेको छ।
1: एट टाइम्स का प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन शपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन शपिङ सेन्टर फुलिगाउँमा जाऊ।
2: असौ साल त ढुक्क नारे बत्ती
3: हात पोर्सालिक बात सम्झो त आम्मी न लक्टेर हडबरा पानी वर्षा बेर अस्ति चिमचाम कहाँ रहेछ जाए त सोचो त लट्टी चिपकन घर डान डान पानी वर्ष टिकी मन छटपटाइ लाग
2: हात धन्न ब्यालम डट्टी चिकुम से सुरक्षित ठाउँमा सरले नारे बत्ती
3: हाँ हो बदा
4: बर्खक ब्यालमा बहिया ढ्यार जोखिम रहत उहमार बहिया से बचक लाग पहिला सावधानी अपनाए लद्या फोलम पानी बरल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुटके प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यान मिलक और से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
5: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
6: सबै जनालाई नमस्कार छ है।
7: नमस्कार।
6: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधी सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
7: यसका लक्षणहरू के के हुन्?
6: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
7: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
6: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
7: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
6: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
9: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
10: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
11: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
10: जहाँ पाए त्यही जाने पनि होइन। भोरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान भण्डार छ, हेर त त्यही जाने हो नि।
12: साउथ मिष्ठान भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98480-79761।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार दुई पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाँच्दै।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन सधैँ बाघ झैँ।

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, स्तुति, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको स्तुति, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घ रोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सुन।

0: भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही साउन 8 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम

0: ड्रीम सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी, बीपी चोक, नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
2: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरीगाउँमा जाने नि।
3: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील राउत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरीगाउँ बजार, बर्दिया।
4: आमाको दुध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दुध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने रेडियो सेटको अगाडिपट्टि रहनुहुने मोबाइल सेटबाट हामीलाई प्रतीक्षा गर्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत हुनेछ, के भन्छ फलि ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेषवादी बार राशिफल र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विषयहरूमा हामी चर्चा र परिचर्चाहरू भने गर्ने एउटा प्रयासमा लागिरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुन्छ र हामी दैनिक रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास गर्छौ। नम्बरमा फोनमा कुराकानी तपाईँले हाम्रो पात्रो एप्लिकेशनबाट हामीलाई विभिन्न माध्यमद्वारा लेखी पठाउनु भएका कमेन्टहरूलाई पनि हामी सम्भवतः हेर्ने प्रयास नै रहनेछ। के कस्ता कमेन्टहरू तपाईँ सनातन रेडियो नेटवर्कको माध्यमद्वारा हामीलाई पठाउनुहुनेछ, तपाईँले खोजेका कुराहरू रह्यो भने हामी यहाँबाट जन्ने प्रयास गरिरहन्छौ। कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट आज मिति 2083 असार 24 गते आज बुधबार, तदनुसार ईस्वी सन् 2026 जुलाई 8 तारीक नेपाल सम्मत 1146 रहेको छ। तसलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष परम पवित्र पावन दिन सूर्योदय अष्टमी 5:36 बिहानको 7:30 रेवती नक्षत्र 17:27 दिनको 12:14 अतिगण्डयुग 11:25 तैतिलकरण 33:38

यसपाला आज आनन्द दिगमा उत्पात रहेको छ। आजको दिन मानेको समय 34:24 पाला बिहान सूर्योदय 5:16 जाँदा भयो, साँझ सूर्यास्त 7:01 रहनेछ। अब पालो तपाईँको ग्रह गोचरको। यतिखेर सूर्य नाम गरेका ग्रह ग्रह गोचरमा हेर्दाखेरि मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेरको अवस्थामा हेर्दा मीन राशिमा रहेका छन्। मंगल ग्रह यतिखेर वृष राशिमा छन्। बुध ग्रह मिथुन राशिमा, शुक्र ग्रह सिंह राशिमा छन् भने शनि मीन राशिमा, राहु कुम्भ राशिमा र केतु सिंह राशिमा आजको ग्रहहरूबाट संकेत यहाँ देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईँका दिनहरू के कसरी अनि कहाँ व्यर्थ हुनेछन्, के भन्छ फलित ज्योतिष शास्त्रले तपाईँको आजको दिनलाई कसरी साथित हुन्छ, तपाईँको राशिले कसरी अगाडि बढाउँछ आजको दिनलाई भन्ने कुरामा हामी चर्चा र परिचर्चाहरू अवश्यमेव गर्ने एउटा प्रयास गरिरहन्छौ। यतिखेर भने पालो भएको छ तपाईँको राशिले के भन्छ आजको ग्रहको अवस्था राशिफल। सबैभन्दा पहिलो राशि मेष राशि। मेष राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि पनि राम्रो रहेको छैन, अवस्था नाजुक छ। बाह्रौं चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि गराउने योग छ। वृष राशि हुनेको लागि साथीभाइ दाजुभाइसँगको मिलमतोमा काममा सहज हुनेछ, मन परेका व्यक्तिहरूसँग पनि सामान्य भेटघाट रहनेछ भने काममा सफलता मिल्ने योग राशिमा संकेत देख्न सकिन्छ। लामो दीर्घ यात्राहरू सहज हुँदै जाँदा तपाईँको मन प्रसन्न रहनेछ। राजयुक्त ग्रह तपाईँको राशिमा हुँदा मनमा भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू देखिएको छ। मान सम्मानमा पनि वृद्धि हुनु आजको लागि राम्रो रहेको छ भने आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा आजको राशिबाट संकेत देख्न सकिन्छ। कर्कट राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ, मान सम्मानमा वृद्धि रहनेछ, आँटेका थकेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त रहनेछ। कर्कट राशिमा बृहस्पति उच्च हुँदै गर्दा बाह्रौं राज्य परेको छ, सरकारी जागिरमा भने केही तलमाथि हुन सक्ने सम्भावना छ। सिंह राशि हुनेको लागि गर्दै आएका हरेक कामहरूबाट सकारात्मक हुने योग रहेको छ भने मान सम्मानमा वृद्धि रहनेछ, आँटेका थकेका कामहरूबाट पनि सकारात्मक हुँदै जाँदा सिंह राशिको लागि सफल बन्ने योग रहेको छ। आजको दिनमा मान सम्मानमा वृद्धि हुन्छ, आँटेका थकेका कामहरूबाट पनि सहज हुने योगहरू देख्न सकियो। इष्टमित्रहरूले साथ दिने योगहरू छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। उन्नति र प्रगतिको लागि पनि धेरै कुरामा सहज आजको राशिमा तपाईँको कन्या राशिको ग्रहमा संकेतहरू राशिमा देख्न सकिन्छ। आजको ग्रहहरूबाट हेर्दा सकारात्मक ऊर्जाको योग छैन, अलिकति ग्रहमा तनाव, मनमा चिन्ता, भय रहने योगहरू देखिन्छन्। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा इष्टमित्र र साथीभाइबाट पनि सहज हुने योगहरू देख्न सकिन्छ। वृश्चिक राशिको लागि भने पराक्रम, पढाई लेखाईमा उन्नति, प्रगति, विद्याको लागि सकारात्मक ऊर्जा राशिमा संकेत छ। आजको दिनमा सोचेका कामहरूबाट पनि धेरै कुरामा राम्रो हुने योगहरू देख्न सकिन्छ। धनु राशि हुनेको लागि आज तपाईँले गर्दा काममा सफलता मिल्ने योगहरू पनि देखिएको छ। इष्टमित्रहरूको लागि पनि धेरै कुरामा सहज हुने योगहरू छन् भने मन परेका व्यक्तिहरू

0: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुर्ती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुर्ती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाइ दीर्घरोगी, कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी

0: मेडिकल हल घुरी गाउँमा तपाईँहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
2: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
1: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1, कञ्चनपुर जाने बाटो, भुडिका बर्दिया।
3: प्रोप्राइटर हेमराज आचार्य। सम्पर्क मोबाइल नम्बर 98-482-97-774।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन्छ सधैँ बाघझुन।
5: रेडियो टाइगर स्टुडियो टाइम।
6: यति बेला बिहानको 9 बजेको छ।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँड सहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29 पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पुनः नियन्त्रणमा, काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज देशका धेरै ठाउँमा मौसम बदली भएको छ। आज दिउँसो र राति पहाड़ी क्षेत्र तथा तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। गैराती, गण्डकी, सुदूरपश्चिम र कर्णालीमा मध्यमदेखि ठूलो पानी परेको थियो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कास्कीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोपछि मधेश प्रदेश साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भागका थोरै ठाउँमा आज राति पनि ठूलो पानी पर्ने भएकोले आवश्यक सतर्क

0: सहितका 7 जिल्लामा बर्ड फ्लू नियन्त्रणमा आए पनि काभ्रे सहित काठमाडौँ उपत्यकामा जोखिम कायमै छ। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागले यी 4 जिल्लालाई अझै पनि निगरानीमा राखिएको र आवश्यक प्रयास भइरहेको जनाएको छ। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार उपत्यकाका 3 जिल्लामा संक्रमणको अवस्था यथावत रहे पनि काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। रोग नियन्त्रणका लागि विभागले प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरेको छ। संक्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमानाका र अन्य क्षेत्रमा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा असार पसार गरिएका पंक्षी र पंक्षीजन्य वस्तु नष्ट गर्ने अभियान चलिरहेको छ। विभागको तथ्याङ्क अनुसार यसअघि संक्रमण नियन्त्रणका लागि देशभर 7,54,500 पंक्षी, 10,91,303 अण्डा तथा 2,43,635 किलो दाना नष्ट गरिएको छ। डाक्टर उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन तयार गरिएको छ। यसकै आधारमा संक्रमित क्षेत्रमा पंक्षी नष्ट गर्ने तथा संक्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढ़ाइएको छ। साथै प्रभावित क्षेत्रका किसानलाई राहत उपलब्ध गराउन आवश्यक काम पनि सँगसँगै भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षका लागि निर्धारित राजस्व लक्ष्य हासिल गर्ने गरी प्रभावकारी कार्य सम्पादन गर्न भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई निर्देशन दिनुभएको छ। भन्सार विभाग र आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक द्वय यामलाल भूषाल र डाक्टर विष्णकुमार भूषाल तथा भन्सार विभागका उपमहानिर्देशकमा नियुक्त सहसचिव प्रेम प्रसाद आचार्यलाई कार्यभार सम्हाल्नु अघि अर्थमन्त्रीले राजस्व लक्ष्य हासिल गर्न पूर्ण समर्पणको साथ काम गर्न निर्देशन दिनुभएको हो। उहाँले राजस्वको लक्ष्य भेटिने गरी मिशन 16 खर्बका लागि इमान्दारितापूर्वक लाग्न, चुहावट रोक्न, स्वैच्छिक कर दाखिला बढ़ाउन र कर तिर्न प्रोत्साहन गर्न मन्त्रालयले सबै प्रकारका सहयोग उपलब्ध गराउने समेत बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले भन्सार र राजस्व प्रणालीलाई सूचना प्रविधिसँग जोडेर पारदर्शी बनाउन पनि निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। भन्सार र कर आमदानी बढ़ाएर देशको आय बलियो बनाउँदा बाह्य ऋणको परनिर्भरता घट्ने र आफ्नै सामर्थ्यमा देशले विकासको गति लिने अर्थमन्त्री डाक्टर वाग्लेको भनाइ छ। नयाँ जिम्मेवारी पाएका 3 सहसचिवले मन्त्रीको निर्देशनलाई इमान्दारितापूर्वक पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
4: पटक पटक विद्युत अवरूद्ध हुने अर्थात ट्रिपलिङ हुने समस्या देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले त्यसको समाधानका लागि विशेष अभियान शुरू गरेको छ। मन्त्रालयका अनुसार बर्खायाममा बारम्बार विद्युत अवरूद्ध हुने समस्यालाई प्राथमिकतामा राख्दै समाधानको अभियान सञ्चालन गरिएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयका अनुसार गुनासो प्राप्त हुनासाथ समाधानका लागि नेपाल विद्युत प्राधिकरणले प्राविधिक जनशक्ति र आवश्यक उपकरण 24 घण्टा तयारी अवस्थामा राखेको छ। विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो वा उजुरी भएमा उपभोक्ताले निशुल्क हटलाइन नम्बर 1150 वा 1151 सम्पर्क गर्न सक्ने मन्त्रालयले जनाएको छ।
0: अब विदेशको खबर। स्टेट अफ हर्मुजमा ट्याङ्करहरू ठोकिएपछि अमेरिका

0: ले इरानमाथि आक्रमण शुरू गरेको छ। हर्मुज जलमार्गमा तीन व्यावसायिक जहाजहरूमा भएको आक्रमणको जवाफमा अमेरिकाले इरानमाथि शक्तिशाली आक्रमण शुरू गरेको हो। अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले अन्तर्राष्ट्रिय जलमार्गमा संचालित व्यावसायिक जहाजमा इरानले आक्रमण गरेको र त्यसको बदलामा आक्रमण थालेको दावी गरेको बीबीसीको खबरमा उल्लेख छ। सोमबार र मंगलबार 24 घण्टाको अवधिमा हर्मुज जलमार्गमा ट्याङ्करहरू क्षतिग्रस्त भए पनि कुनै मानवीय क्षति भने नभएको खबरमा उल्लेख छ। एक अमेरिकी अधिकारीले आक्रमण इरानी आक्रमणको प्रतिक्रिया स्वरूप भएको बताएका छन्। यसैबीच इरानले अमेरिकी आक्रमणलाई गएको महिना हस्ताक्षर गरिएको अमेरिका इरान ज्ञापन पत्रको उल्लंघन भनेको छ र तेहरानले निर्णायक कदम चाल्ने चेतावनी समेत दिएको छ। यसअघि इस्लामिक रिभोल्युसन गार्डस क्रप्स आईआरजीसीको नौसेनाले सोमबार राति स्ट्रेट अफ हर्मुज पार गर्ने प्रयास गरिरहेका दुई ट्याङ्करमाथि कार्यवाही गरेको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएका छन्। क्वार्टर फाइनलको पहिलो खेलमा फ्रान्स र मोरक्को नेपाली समयअनुसार भोलि बिहिबार मध्यराति पाउने 2 बजे खेल्दैछन्। दोस्रो क्वार्टर फाइनलमा स्पेन र बेल्जियम बीच शुक्रबार राति पाउने 1 बजे प्रतिस्पर्धा हुनेछ। स्पेनले अन्तिम 16मा पोर्चुगललाई 1 गोलले हराउँदै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। टिमले अमेरिकालाई 4-1 गोलले हराएको थियो। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्डबीच शनिबार राति पाउने 3 बजे खेल हुनेछ। अनि अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच आइतबार बिहान पाउने 7 बजे खेल हुनेछ। आज बिहान भएको खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा 4-3 हराउँदै अन्तिम 8मा स्थान बनाएको हो भने गैरातीको खेलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा पुगेको हो। यो खेलमा रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादास्पद भएका छन्। इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो। त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दावी इजिप्टले गरेको छ। इजिप्ट फुटबल संघले अर्जेन्टिना विरूद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ। यद्यपि फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय भने सार्वजनिक गरिसकेको छैन। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देशका धेरै ठाउँमा मौसम बदली, आज पहाड़ी र तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सतर्कता अपनाउन आग्रह। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्री रायमाझी र खाँडसहित 15 जना दोषी ठहर, सजाय निर्धारणका लागि असार 29मा पेशी, 7 जनालाई सफाई। 7 जिल्लामा बर्ड फ्लू पुनः नियन्त्रणमा, काभ्रेसहित काठमाडौँ उपत्यकामा जोखिम यथावत, नियन्त्रणको प्रयास चल्दै। स्टेट अफ हर्मुजमा अमेरिकाद्वारा आक्रमण, जवाफ दिने इरानको चेतावनी। र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा, अर्जेन्टिनाले स्विजरल्याण्डसँग आइतबार बिहान खेल्ने।
1: रेडियो टाइगर 79.2 MHz नामै काफी छ।
2: जीत परवाले यह साल तो निश्चिंत हो गवा गए।
3: हाँ, तब पतलिया याद करो तो जू डराए लागत है। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिलत रहा। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
2: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
4: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होत है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
5: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
6: बाबू, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुस काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड

0: युरोपियन युनियनको आर्थिक सहयोगमा भिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
2: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
2: ए रमेश पर्ख न, कता हेरेको के?
4: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
2: नै। सबैजनाले नमन नमन भन्छ न, के छ र त्यहाँ?
1: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
2: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
1: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
5: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाज्छ।

0: ए रामलौटन भाइ, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
1: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
0: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोग अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
1: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोराछोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा आज नै नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ।

तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन सँगै बाघ झैँ।

0: सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
2: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
2: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
4: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोप्राइटर भीमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482-58950 र 98482-79761।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: सुन्नुहोस् त, उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
8: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
7: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
9: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
10: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98625201।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्षे डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
2: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाघ सुनै
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: पिउने पानी उपलब्ध गराउन प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। यस वर्ष एल निनो प्रभावका कारण मनसूनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहने र तापक्रमसँगै हिम नदीजन्य जोखिम पनि बढ़ने बताएका छन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसीमोडका विज्ञ सस्वता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाशकारी आकस्मिक बाढ़ी र पहिरो निम्त्याउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लिनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्न सक्ने उहाँको भनाइ छ। इसीमोडकी निरा श्रेष्ठ प्रधानले भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती यस मनसूनमा बढ़ी जोखिममा पर्न सक्ने बताउनुभयो। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन सुझाव दिएका छन्। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनु पर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिक एपमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थप भएको छ, जस मार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध भएको कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। 25 जना मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काटिने भएको छ। हात्ती भेटिना साथ बेहोश बनाएर दारा काट्ने र नयाँ रेडियो कलर निर्धारण गर्ने तयारी गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको छ। 15 जना मानिसको ज्यान लिएपछि 2069 सालमा यो हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे, त्यसपछि

0: पाँच वर्ष सम्पर्कविहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ। अब विदेशको खबर। आज बेलुका पृथ्वीका झण्डै 99% मानिसले एकैसाथ सूर्यको प्रकाश अनुभव गर्न पाउने भएका छन्। पृथ्वीको अक्षीय झुकाव र उत्तरी गोलार्धमा जारी गर्मीयानका कारण आज पृथ्वीका झण्डै 8 अर्ब 20 करोड़ मानिसले एकैसाथ सूर्यको प्रकाश वा साँझ बिहानको मधुरो उज्यालो अनुभव गर्ने भएका छन्। नेपाली समयअनुसार आज बेलुका 4:55 सृजना हुने यस्तो अवस्था झण्डै 1 मिनटसम्म कायम रहनेछ। यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, यूरोप, अफ्रिका र धेरैजसो एशिया दिनको उज्यालोमा रहनेछन् भने अस्ट्रेलिया, न्यूजील्याण्ड र अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा रहनेछन्। विज्ञहरूका अनुसार सामान्य दिनहरूमा पृथ्वीको आधा भाग मात्र सूर्यतर्फ फर्किएको हुन्छ, तर जनसंख्या असमान रूपमा वितरित भएकाले घना बस्ती भएका एशिया, यूरोप र अफ्रिका महादेश उज्यालोमा पर्दा जनसंख्याको हिसाबले दिनको उज्यालो अनुभव गर्नेको प्रतिशत औसतमा 65-75% पुग्ने अनुमान छ। गर्मियामा भने उत्तरी गोलार्ध सूर्यतिर बढ़ी झुक्दा यही प्रतिशत 99% उक्लिने गरेको छ। टाइम एण्ड डेटका अनुसार यस्तो अवस्था कुनै एउटै विशेष दिन नभई मे 18 देखि जुलाई 17 हरेक वर्ष दोहोरिने गर्छ। अब खेल खबर। फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 गोलले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्त्याएको छ। सांगाको एम लियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चारविगले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मारवान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरिएकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्निका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि त्यस्तै फाउल भएको थियो, तर त्यस बेला भीआर प्रयोग गरिएन। इजिप्टका प्रशिक्षक होसाम हसनले मेसीलाई प्रतियोगितामा टिकाइराख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। एमाले सांसद राजेन्द्र राईले सभामुखको अवहेलना गरेको भन्दै प्रतिनिधि सभा बैठक 15 मिनट रोकियो। सभामुखले पूरा कुरा नसुन्नु भएको सांसद राईको स्पष्टीकरण। देशभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना 15 दिनभित्र पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन। स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक कर्तव्य भएको भनाई। अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दुकुश क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो। हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ़ बनाउन विज्ञको सुझाव। अहिले केही बेरमा पृथ्वीका 99% मानिसले एकसाथ सूर्यको प्रकाश अनुभव गर्दै अस्ट्रेलिया, अन्टार्कटिका जस्ता थोरै जनसंख्या भएका क्षेत्र मात्र अन्धकारमा हुने। र भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
1: यो हो तपाईको आफ्नै रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नशा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हार्जोनी नशा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेसन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरिगाउँ बजार, बर्दिया।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बार चाहिँ।
1: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका 2-3 घरुवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98681-29928 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
2: सबैजनालाई नमस्कार छ है। आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशानुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
2: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
2: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
3: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
2: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
0: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन त सधैँ बाप छै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाजमै।
3: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
0: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता। उद्योग व्यवसायका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो।
1: मनसून सक्रिय भएसँगै डेंगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
2: नावश्यक कति पानी जमेको छ कि झुल लगाउने होला, अच्छरी ढाक्ने कपडा प्रयोग गर्ने, मलमहरू लगाउने होला।
0: इरानसँगको युद्ध विराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाईसँगै कच्चा तेलको भाव बढ़्यो।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। बीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाख छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। अहिले कार्की प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सचिव हुनुहुन्छ। सुमनराज अर्याल 58 वर्षीय उमेर हत्या कारण भोलिदेखि अवकाशमा जान लागेकाले सरकारले नयाँ मुख्य सचिव नियुक्त गरेको हो। यसले सरकारले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौँका शिव साक्यलाई नियुक्त गरेको छ। यस्तै गेटा अस्पताल कैलालीलाई शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गर्ने पोखरेलले बताउनुभयो। बैठकले वैदेशिक शैक्षिक कार्यक्रम सञ्चालन र नियमन नियमावली 2083, शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083 र कारागार नियमावली 2083 स्वीकृत गरेको छ। यस्तै मानव अधिकार सम्बन्धी 6 कार्ययोजना र भ्रष्टाचार विरूद्धको 2 रणनीतिक योजना पनि स्वीकृत गर्ने निर्णय गरेको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय लगानी वातावरण तथा आर्थिक सुधार सम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। देशको आर्थिक गतिविधिलाई चलायमान एवं सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई थप सहज बनाउने, लगानी मैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने तथा रोजगारी सृजना र उत्पादन वृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा शाहले निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले उद्योग तथा निजी क्षेत्र मैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत कानूनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढ़ाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग व्यवसाय प्रवर्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार निजी क्षेत्र बीच नियमित र परिणाममुखी सम्वादको आवश्यकताबारे सुझाव दिएका थिए। जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकाय मार्फत सहजीकरण तथा सुधारका कार्य अघि बढ़ाइने बताउनुभयो। छलफलमा उद्यमी व्यवसायीमाथि हुने पक्राउ र धरपकड़को विषय पनि उठेपछि प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको उद्देश्य नीति वा नियत नभएको स्पष्ट पार्दै आवश्यक कानूनी संशोधनका लागि सरकार सकारात्मक रहेको आश्वासन दिनुभएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। प्रधानमन्त्रीको भेटघाटमा उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सबाट अध्यक्ष सहित दुई दुईजना पदाधिकारी सहभागी थिए।
0: यसैबीच मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 30.09 अंकले घटेर 2621.59 बिन्दुमा झरेको छ। हिजो निफ्टी 24 अंकले बढ़ेको थियो। हिजो सार्वजनिक भएको मौद्रिक नीतिले शेयर बजारमा सकारात्मक प्रभाव पार्ने लगानीकर्ताहरूको अनुमान थियो, तर बजार भने घटेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेकामा जल विद्युत

0: यसैबीच कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि स्थगित भएको छ। आज एकपटक स्थगित भएर पुनः बसेको बैठक मन्त्रीको व्यस्तताका कारण 15 मिनटका लागि स्थगित भएकामा पछि सूचना टाँस गरी भोलिसम्मका लागि स्थगित भएको प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीले जानकारी दिनुभयो।
1: यस वर्ष एलनिनो प्रभावका कारण मनसुनमा वर्षा कम हुने अनुमान छ, तर यही बीचमा अचानक अत्यधिक वर्षा भई आकस्मिक बाढ़ी पहिरोका घटना बढ़न सक्ने भन्दै विज्ञहरूले चेतावनी दिएका छन्। पाकिस्तान र भारतमा विनाशकारी बाढ़ी जारी रहेकै बेला विज्ञहरूले लामो सुक्खा भए पनि कुनै ठाउँमा अचानक अधिक वर्षाको सम्भावना रहेन र तापक्रमसँगै हिमनदीजन्य जोखिम पनि बढ़ने बताएका हुन्। नेपालमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोटका विज्ञ सश्रोता सन्यालका अनुसार सुक्खा अवधि बीच केही ठाउँमा हुन सक्ने अत्यधिक वर्षाले विनाश आकस्मिक बाढ़ी र पहिरो निम्ताउन सक्छ। अत्यधिक वर्षा हिमनदी पग्लनु र अस्थिर भिरालो जमीन मिलेर श्रृंखलाबद्ध विपद सृजना गर्ने उहाँको भनाइ छ। इसिमोटकी निरा श्रेष्ठका श्रेष्ठ प्रधान भिरालो भूभाग र नदी किनारमा रहेका बस्ती तथा यस मनसुनमा बढ़ी जोखिममा रहेको बताउनुहुन्छ। कम वर्षा हुने दिनलाई कम विपदको संकेत ठान्नु नै सबैभन्दा ठूलो जोखिम रहेको भन्दै विज्ञहरूले सुक्खाका बीच पनि हुन सक्ने आकस्मिक घटनाबाट बस्न नेपाल लगायत हिमाली क्षेत्रमा सीमापार पूर्व सूचना प्रणाली सुदृढ बनाउन सुझाव दिएका छन्।
0: यसैबीच आज दिउँसो मध्य प्रदेश बाहेक धेरै ठाउँमा वर्षा भएको छ। अहिले कोशी प्रदेशका पहाड़ी भूभागदेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई भूभागका केही ठाउँ तथा मध्य प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। साथै मध्य प्रदेश र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना रहेकाले त्यसबाट हुन सक्ने क्षतिप्रति पनि सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। भोलि पनि कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा डेंगीको जोखिम र सावधानीका उपाय बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गोविन्द बहादुर कार्की मुख्य सचिवमा नियुक्त प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिको भेटवार्ता, उद्योग व्यवसायका समस्या समाधान गर्न तयार रहेको भनाई, मौद्रिक नीति पछिको पहिलो कारोबारमा शेयर बजार 30 अङ्कले घट्यो, एमाले सांसद राजेन्द्र राय र सभामुख बीच बैठकमै नोकझोक, बैठक 15 मिनट रोकेपछि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन, अनियमित मनसून र बढ़दो तापक्रमले हिन्दूको क्षेत्रमा आकस्मिक बाढ़ीको जोखिम बढ़दो लगाएका खबर प्रस्तुत।
0: नेपाल दर्पणमा अब बाँकी प्रसंग, मनसून सक्रिय भएर पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम पनि बढ़छ। दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्न सक्ने खाल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़ने गर्छ। प्राय साउन भदौमा डेंगीको जोखिम उच्च स्तरमा पुगेको पाइन्छ। यस वर्ष अहिलेसम्म डेंगी संक्रमणको अवस्था कस्तो छ भनेर साथी सम्झना महर्जनले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाललाई सोध्नु भएको छ।
4: खास गरी हामीले झण्डै 5 वर्ष यताको तथ्याङ्कहरूलाई हेर्यो भने सुरुको वर्षमा अलि धेरै डेङ्गी देखिएको थियो।

0: दुई वर्ष 2022 भने तत्पश्चात डेङ्गी संक्रमण कम हुँदै गयो र विगत दुई वर्ष अगाडि देखिएको डेङ्गीको संक्रमण भन्दा गत साल देखिएको डेङ्गीको संक्रमण झन्डै 60% भन्दा बढीले कम भयो। त्यसै गरी यो वर्ष पनि उस लागेदेखि अहिलेसम्म जति संक्रमण भएको छ त्योलाई गत वर्षसँग यो यही समयसम्म तुलना गर्दाखेरि पनि आधा भन्दा कम छ देखिन्छ। समग्रमा बुझाइ के हो भने डेङ्गीको जोखिम त रहन्छ नै, जोखिम क्षेत्रमै छौ हामी, शहरीकरणहरू बढ़िरहेको छ, मान्छेको मोबिलिटी त्यही हिसाबले पनि बढ़िरहेको छ, जोखिम छ, जोखिम सँगसँगै हामी यसलाई सावधानी अप्नायो भने नियन्त्रण गर्न सक्छौ, रोकथाम गर्न सक्छौ।
1: विगतका वर्ष भन्दा चाहिँ आधाले नै घट्यो भन्नुभयो होइन, के कारणले चाहिँ यसरी घटेको होला?
0: खास गरी यो हाम्रो 5 वर्षको सिकाइ पनि भयो, नागरिक तहमा सचेतनाको स्तर पनि बढ्यो, डेङ्गी सार्ने लामखुट्टे अथवा लामखुट्टेको वृद्धि र विकास हुने स्थानलाई व्यवस्थापन गर्ने त्यो लेभलको सचेतना पनि बढ्यो भने सँगसँगै क्रियाकलापहरू पनि स्थानीय तहसम्मका टोल टोलसम्म पनि सर्च एण्ड डिस्ट्रोय क्रियाकलापहरू, डेङ्गी सार्ने लामखुट्टेको वासस्थानलाई व्यवस्थित गर्ने, सँगसँगै विद्यालय शिक्षामा पेनेट्रेट गर्ने विद्यार्थीहरू मार्फत चाहिँ विद्यार्थी अभिभावकहरूमा सावधानी अप्नाउनु पर्ने लगायतका क्रियाकलापहरू बढ्यो भने प्रत्येक वर्ष चाहिँ त्यसरी जनस्वास्थ्यका सँग सम्बन्धित विषयवस्तुहरू, डेङ्गी रोगसँग सम्बन्धित सचेतनाका विषयवस्तुहरू बढ्दै बढ्दै गए र एक लेभलको एउटा सचेतना भयो, एउटा एक लेभलको चाहिँ समुदायको सहभागिता पनि भयो। त्यस अर्थमा यी सबै कारणहरू चाहिँ डेङ्गी कम भएको हुन सक्छ भन्ने हो।
1: यो वर्षमा चाहिँ कहाँ चाहिँ अलिक बढी डेङ्गीको केस चाहिँ देखिएको छ?
0: अब खासमा यो नेपालमा प्रत्येक वर्ष नेपालका 77 जिल्लाबाट डेङ्गी रिपोर्ट भएका तथ्याङ्कहरू हामीसँग छन्। फाटाफुट रूपमा सबै जिल्लाबाट केसहरू छ, संख्याको हिसाबले पनि 71 जिल्लाबाटै रिपोर्ट भएको छ, प्रतिवेदन भएको छ। त्यस अर्थमा यो ठाउँ र यो क्लस्टरमा डेङ्गी धेरै देखियो, धेरै समुदायमा फैलियो भन्ने अवस्था चाहिँ अहिले छैन, तर समग्र रूपमा झापाको केही ठाउँहरू, त्यसै गरेर चितवन, रूपन्देही, कास्की, काठमाडौँ लगायतमा चाहिँ फाटाफुटो रूपमा चाहिँ देखिन्छ।
1: समुदाय के सुझाव दिनुहुन्छ?
0: व्यक्तिगत रूपमा आम नागरिकलाई डेङ्गी सार्ने लामखुट्टेको टोकाइबाट बस्नेका निम्ति उक्काउने सावधानीहरू, झुल लगाउने होला, आफ्नो शरीर ढाक्ने कपडा चाहिँ प्रयोग गर्ने होला, अथवा मस्किटोको रिपेलेन्ट मलमहरू लगाउने होला, आफ्नो घरको माथि छतदेखि तलसम्म चाहिँ अनावश्यक कति पानी जमेको छ कि, लामखुट्टेको प्रजनन भइरहेको छ कि अथवा त्यसको वृद्धि र विकास भएको छ कि, र आफूलाई डेङ्गीको संख्या लाग्यो अथवा आफ्नो समुदायमा अरू व्यक्तिहरूलाई डेङ्गी संक्रमण भएको छ भने आफू पनि तत्काल अस्पताल गएर स्वास्थ्य कर्मीहरूको सम्पर्कमा भएर यसलाई चाहिँ हामी मृत्युको जोखिमतालाई कम गर्न सक्छौं।
2: उहाँहुन्थ्यो एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किर्जन्य शाखा प्रमुख डाक्टर गोकर्ण दाहाल। नेपाल दर्पणमा खबरकै सिलसिला। अब बिरामीका लागि रगत आवश्यक पर्दा कहाँ उपलब्ध छ भन्दै भौतारिनु पर्ने बाध्यता हटेको छ। कुन रक्त संचार केन्द्रमा कति रगत छ भन्ने जानकारी नागरिकमा उपलब्ध हुन थालेसँगै रगत खोज्न भौतारिनु पर्ने बाध्यता हटेको हो। हिजो सार्वजनिक भएको नागरिक एपको नयाँ भर्सनमा रक्त सूचना पोर्टल थपिएको छ, जसमार्फत प्रयोगकर्ताले कुन रक्त संचार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी सजिलै प्राप्त गर्न सक्नेछन्। त्यस्तै रगत आवश्यक पर्दा कुन केन्द्रमा कसलाई सम्पर्क गर्ने भन्ने विवरण समेत एपमा उपलब्ध हुने भएका कारण सजिलै सम्पर्क गरेर आवश्यक रगत लिन सकिन्छ। अहिले सीमित जिल्लामा शुरू भएको यो सेवा थप हुँदै जानेछ।
3: बर्ड फ्लू फैलिएका 11 जिल्ला मध्ये तराईका 7 जिल्लामा पूर्ण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौं र नवलपरा सीमा बर्ड फ्लू संक्रमण नियन्त्रणमा आएको हो। काठमाडौँका 3 जिल्ला र काभ्रेमा फैलिएको बर्ड फ्लू रोकथाम हुन सकेको छैन। विभागका वरिष्ठ पशु सेवा चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार काभ्रेमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। बर्ड फ्लू फैलिएपछि काठमाडौँ उपत्यकामा कुखुराको मासु र अण्डाको कारोबार घटेको छ भने खसीको मासुको भाव किलोको 1,700 रूपियाँ भन्दा माथि पुगेको छ।
2: कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। बजेटमा समावेश गरेका केही योजना असन्तुलित र पहुँचका आधारमा वितरण गरेको भन्दै सत्तारूढ़ दलकै सांसदहरूले चर्को असन्तुष्टि जनाएका थिए। त्यसपछि मुख्यमन्त्री र सम्बन्धित मन्त्रीहरूले बजेटमा कमजोर रहेको स्वीकार गर्दै कार्यक्रम समर्पण गराएर आवश्यक संशोधन तथा सन्तुलन मिलाउने प्रतिबद्धता व्यक्त गरेपछि बजेट पारित भएको हो। बजेट पारित गराउन सरकारले आफ्नै सत्तारूढ दल एमाले र काँग्रेसका सांसदहरूलाई संसदीय दल मार्फत व्हिप समेत जारी गरेको थियो। आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले असार एक गते 40,44,98,00,000 रूपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो।
3: काठमाडौँको सिभिल अस्पतालको औषधि खरिदमा भ्रष्टाचार भएको भन्दै 8 जना विरूद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2,91,24,547 रूपियाँ बिगो माग दावी गर्दै उनीहरू विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले अस्पतालकी फार्मेसी अधिकृत दिपा ढुङ्गाना, त्यसै गरी फार्मेसी युनिट इन्चार्जहरू लवेन्द्र कुंवर, दिनेश पन्त, दीपक सापकोटा र स्टोरकिपरहरू विनोद पोखरेल, शर्मिला श्रेष्ठ, केशवराज नेउपाने र सन्दीप तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा अस्पतालमा औषधि आपूर्ति नै नभई बिलबिचक सफ्टवेयरमा इन्ट्री गरेको, म्याद गुज्रेका औषधि हुँदाहुँदै नरहेको भन्ने झुटो जानकारी दिएको, कम्प्युटरमा देखाए अनुसारको औषधि मौजदात नरहेको आरोप पत्रमा उल्लेख छ।
2: विशेष अदालतले एमाले नेता विष्णु पौडेललाई अनुसन्धानका लागि थप 5 दिन हिरासतमा राख्न अनुमति दिएको छ। सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले म्याद थपका लागि विशेष अदालतमा पेश गरेपछि अदालतले आज चौथो पटक 5 दिनको म्याद थप गरेको हो। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले म्याद थप्ने आदेश दिएको हो। न्यायिक हिरासतमा राखिएका पौडेलमाथि सम्पत्ति शुद्धिकरण

0: भोजपुर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चिदम राष्ट्रिय निकुञ्जले 25 मानिसको ज्यान लिइसकेको ध्रुवे हात्तीको दारा काट्ने भएको छ। हात्ती भेटिना साथ बेहोस बनाएर दारा काट्ने र नयाँ रेडियो कलर रिटर्न गर्ने तयारी गरेको निकुञ्जले जनाएको छ। ध्रुवेले गएको शनिबार राति भरतपुरमा आमा र छोराको ज्यान लिएको थियो। 2066 सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यो हात्तीको यसअघि पनि पटक पटक दारा काटेर रेडियो कलर लगाइएको हो। 15 मानिसको ज्यान लिएपछि 2069 सालमा हात्ती मार्ने निर्णय भएको थियो, तर सेनाको गोली लागेपछि भागेर ज्यान जोगाएको ध्रुवे त्यसपछि 5 वर्ष सम्पर्क विहीन भयो। 2074 सालमा फेरि बस्तीमा आएको हात्तीले त्यस यता थप 10 जनाको ज्यान लिइसकेको छ।
6: कालीगण्डकी करिडोर सड़कले पहाड़ी जनजीवनमा व्यापक सुधार ल्याएको छ। राष्ट्रिय गौरवको यो आयोजना पूर्वी नवलपरासीदेखि मुस्ताङसम्म 445 किलोमिटर लामो छ, जसमध्ये झण्डै 250 किलोमिटर कालोपत्र भइसकेको छ। पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दी लगायत जिल्लाका बासिन्दाले पहिले सदरमुकाम पुग्न 4-5 दिन पैदल हिँड्नुपर्ने बाध्यता थियो, जुन अहिले घण्टौंमा झरेको छ। सड़कसँगै किसानको तरकारी, दूध र कृषि उपज छिटो बजार पुग्न थालेको छ, जसले आमदानी वृद्धि गरेको छ। दुर्गम बस्तीमा एम्बुलेन्स पुग्न सक्ने भएकाले स्वास्थ्य सेवामा सुधार आएको छ। करिडोर आसपासमा नयाँ बजार र व्यवसाय विस्तार भएका छन् भने देवघाटदेखि मुक्तिनाथसम्मका धार्मिक स्थलमा पर्यटकको आवाज जावत पनि बढ़ेको छ।
7: गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको 4 वर्ष हुँदा पनि नियमित अन्तर्राष्ट्रिय उडानको पर्खाइमा रहेको छ। भैरहवामा रहेको यो विमानस्थलमा नियमित उडान भएको छैन। थाई एयर एसियाले सञ्चालन गरेको उडान बन्द भएपछि अहिले कुनै पनि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनमा छैन। विमानस्थलका निमित्त महाप्रबन्धक श्याम किशोर शाहका अनुसार समस्या यात्रु अभावभन्दा बढ़ी बजार व्यवस्थापनको रहेको छ। काठमाडौँ केन्द्रित सेल्स एजेन्टहरूले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य नगर्दा जहाजमा यात्रु भर्न कठिन भएको उहाँ बताउनुहुन्छ। निजी क्षेत्रका अगुवाहरू भने सरकारको नीतिगत अन्यल र भारतसँगको कमजोर कूटनीतिक पहललाई मुख्य कारण मान्छन्।
6: मध्य चेरदेखि भदौ मसान्तसम्म आँप पाक्ने सिजन हो, तर असार महिना पूरा नहुँदै महोत्तरीका किसानको बगैँचाबाट सबै प्रकारका आँप सकिएका छन्। जात अनुसार चाँडो र ढिलो पाक्ने आँप यस वर्ष असार नसकिँदै रित्तिएका हुन्। जेठ मध्यदेखि 15 असारसम्म बम्बई, असार 15 मसान्तसम्म मालदह र कृष्णभोग, त्यसपछि साउन लाग्न साथ कलकतिया, आम्रपाली, अभिया, मल्लिका, जर्दा, हर्दिया र गुलाब खास सहितका आँपको मौसम शुरू हुन्छ। तर यसपालि पाक्ने मध्य बेलामै आँपका बोट खाली भइसकेका भङ्गा 4 रामनगरका किसान हरिदेव शाह बताउनुहुन्छ। साउन लागेपछि पाक्ने कलकतिया, आम्रपाली, मल्लिका, स्वर्णरेखा र हर्दिया सहितका आँपका बोट पनि अहिले असार मसान्त अघि नै सकेका छन्। यसपालि असार लागेदेखि मध्यसम्म दिनभरि अत्यधिक गर्मी र रातभरि वर्षा हुने क्रमले आँपका फल सर्दै झर्ने क्रम बढेपछि समय अघि नै बेच्नु परेको किसान गंगाराम महतोले बताउनुभयो।
7: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरान युद्धविराम अन्त्य भएको घोषणा गर्नुभएको छ। टर्कीको एंकारामा भइरहेको उत्तर एटलान्टिक सन्धि संगठन नेटोका सम्मेलनमा बोल्दै ट्रम्पले जब आफूले उनीहरूसँग

0: डील नगर्ने बताउनु भएको बीबीसी अब आफूले उनीहरूसँग डील नगर्ने बताउनु भएको बीबीसीले जनाएको छ। इरानसँग अब वार्ता गर्नु समय बर्बादी मात्रै रहेको भन्दै ट्रम्पले अमेरिका अब आफ्ना प्राथमिक काममा केन्द्रित हुन चाहेको बताउनुभयो। क्यान्सरलाई सुरुमै काटेर हटाउनु पर्ने आफ्नो धारणा रहेको उहाँको टिप्पणी छ। यसअघि हर्मुज जलमार्गमा तेल बोकेका तीनवटा ट्याङ्करहरूमा आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80 भन्दा बढ़ी इरानी निशानाहरूमा आक्रमण गरेको बताएको थियो। त्यसपछि ट्रम्पको यस्तो भनाइ आएको हो। तेल ट्याङ्करहरूमा आक्रमण भएको घटनाबारे इरानले जिम्मेवारी भने लिएको छैन, तर अमेरिकाले आक्रमण गरेपछि इरानले पनि आफूले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य पूर्वाधारमा आक्रमण गर्ने चेतावनी दिएको छ। गएको महिना दुई देशबीच सबै मोर्चामा युद्धविराम विस्तार समझदारी पत्रमा हस्ताक्षर भएको थियो। यसपछि नेटोका प्रमुख मार्क रुटले इरानले शुरूमा युद्धविरामको उल्लंघन गरेको आरोप लगाउँदै अमेरिकी आक्रमण पूर्णत आवश्यक रहेको दावी गर्नुभएको छ। इरानी संसदका सभामुख मोहम्मद बोर गालिफाफले भने अमेरिकाले नै युद्धविरामको समझदारी उल्लंघन गरेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। युद्धविराम भंग भएको ट्रम्पको घोषणासँगै अन्तर्राष्ट्रिय तेल बजारमा तत्कालले मूल्य वृद्धि भएको छ। ट्रम्पको भनाई बाहिरिनु अघि प्रति ब्यारेल तेलको मूल्य 76 अमेरिकी डलर भन्दा कम रहेको थियो, तर लगत्तै त्यसको मूल्य बढ़ेर 78 अमेरिकी डलर पुगेको छ। तेलको मूल्य अझै बढ़ने अनुमान छ।
1: प्रजातान्त्रिक गणतन्त्र कंगोमा युबोला संक्रमण पुष्टि हुनेको संख्या 1700 भन्दा नआएको छ। 1708 जनामा संक्रमण पुष्टि भएकोमा 580 जना संक्रमणको ज्यान गएको भन्दै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोप अझै तीव्र गतिमा फैलिएको चेतावनी दिएको छ। डब्ल्यूएचओको प्रतिवेदन अनुसार आइतबारसम्म अनुसन्धान गरेका 430 संक्रमित मृत्युमध्ये 397 जनाको मृत्यु अस्पतालमा भर्ना हुनु अघि भएको थियो। यसले उपचार प्रक्रियामा भइरहेको ढिलाइ देखाउँछ। गएको मे 15 घोषणा गरेको प्रकोपले मुख्यतया पूर्वी कंगोका इटुरी, उत्तरी किबु र दक्षिण किबु बढ़ी प्रभावित रहेका छन्।
0: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इंग्ल्याण्डसँग तथा अर्जेन्टिनाले स्विजरल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। पहिलो क्वार्टर फाइनलमा भोलि राति 2:15 फ्रान्स र मोरक्को खेल्नेछन्। दोस्रो क्वार्टर फाइनल पर्सि राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। तेस्रो क्वार्टर फाइनलमा पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका नर्वे र इंग्ल्याण्ड बीच शनिबार राति 2:45 खेल हुनेछ। अन्तिम क्वार्टर फाइनलमा साबेकी विजेता अर्जेन्टिना र स्विजरल्याण्ड बीच आइतबार बिहान 7:15 खेल हुनेछ।
1: यसैबीच फिफा विश्वकपको प्री क्वार्टर फाइनलमा अर्जेन्टिनाले इजिप्टलाई 3-2 गोलले हराएपछि खेलको वैधतामाथि प्रश्न उठेको छ। अमेरिकाको एटलान्टामा भएको खेलमा 2 गोल ले पछि परेको अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गर्यो, तर इजिप्टको दोस्रो गोल र गोल रद्द गर्ने भीएआरको ढिलो निर्णय र त्यसपछि अर्जेन्टिनाका पक्षमा भएका निर्णयहरूले विवाद निम्ताएको छ। सांघाईको एम लिनियोन बिजनेस स्कूलका प्राध्यापक साइमन चाडविकले यी निर्णयहरूलाई असामान्य बताउनु भएको छ। इजिप्टका खेलाड़ी मार्वान आतियाले अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको जर्सी तानेर फाउल गर्दा रेफ्रीले तत्काल कार्यवाही नगरेको तर पछि भीएआर हेरेकोमा प्रश्न उठेको छ। फुटबल विश्लेषक अली एल गार्निका अनुसार अर्जेन्टिनाको तेस्रो गोल अघि मोहम्मद सलाहमाथि पनि यस्तै फाउल भएको थियो, तर त्यसबेला भीआर प्रयोग भएन। इजिप्टका प्रशिक्षक हो साम हसनले मेस्सीलाई प्रतियोगितामा टिकाई राख्न म्याच अधिकारीहरूमाथि दबाव दिएको आशंका व्यक्त गर्नुभएको छ। राष्ट्रपति ट्रम्प र फिफा प्रमुख इन्फान्टिनोसँग जोड़िएको विवाद साम्य हुन नपाउँदै विश्वकपमा यो नयाँ विवाद देखिएको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि पटक।
0: गोविन्द बहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने मन्त्री परिषदको निर्णय। कैलालीको गेटालाई शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति।
1: प्रधानमन्त्री शाहसँग निजी क्षेत्रका प्रतिनिधिहरूको भेटवार्ता। उद्योगी व्यवसायीका समस्या समाधान गर्न सरकार तयार रहेको भनाई। मौद्रिक नीतिपछिको पहिलो कारोबारमा शेयर बजार 30 अंकले घट्यो।
0: मनसून सक्रिय भएसँगै डेगीको जोखिम बढ़्यो। लामखुट्टे नियन्त्रण गर्ने उपायमा समुदाय नै लाग्नुपर्ने विज्ञको भनाई।
1: इरानसँग युद्धविराम अन्त्य भएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। वार्ता गर्नु समय बर्बादी मात्रै रहेको टिप्पणी। ट्रम्पको भनाइसँगै कच्चा तेलको भाव बढ़्यो।
0: र विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा। भोलि राति फ्रान्स र मोरक्को खेल्ने। भीएआर निर्णय तथा इजिप्टमाथि अर्जेन्टिनाको जितले विश्वकपको वैधतामाथि प्रश्न।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भजनेर बस्नेत पनि बिदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हाडजोरी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही असार 27 गते शनिबारको दिन
0: फेरी अस्पताल नेपालगंजबाट हाडजोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
1: मोबाइल हराएको सम्बन्धी सूचना। बर्दिया ठाकुरबाबा नगरपालिका 2-3 घरवा निवासी कोकना थारूको एन्ड्रोइड मोबाइल सहित चालक अनुमति पत्र, ड्राइभिङ लाइसेन्स तल्लो गोडालादेखि नेवलापुर स्कूल जाने क्रममा हराएको हुँदा फेला पार्नुहुने महानुभावले 98-6-81-29-928 सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ। नोट, फेला पार्नुहुने महानुभावलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz। गर्जन छ सधैँ बाघ सुने।
3: आजको भेरी खबरबाट डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
4: अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसक्दा चालू आर्थिक वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिर्ज जाने भएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको खर्च बेहोर्ने स्रोतमा चालू वर्षको 6 अर्ब 41 करोड़ बचत रकम भनेर राखेको छ र अहिलेसम्मको अवस्था हेर्दा यसको दोब्बर रकम खर्च हुन नसक्ने लगभग पक्का भएको सरकारी अधिकारीले बताएका छन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले नयाँ बजेट पेश गर्ने क्रममा असार मसान्तसम्म कुल बजेटको 63.52% अर्थात 20 अर्ब 96 करोड़ खर्च हुने अनुमान गर्नुभएको थियो। चालू आर्थिक वर्ष 11 महिनामा अर्थात जेठ मसान्तसम्म कुल बजेटको 12 अर्ब 3 करोड़ 56 रूपियाँ खर्च गरेको सरकारले असारमा भने 23 दिनमा 4 अर्ब भन्दा बढ़ी बजेट खर्च गरेको छ। 11 महिनामा 36.26% खर्च भएकोमा पछिल्लो 2 महिनामा कुल बजेटको 4.4% बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ। यो 2 दिनमा 1 अर्ब 57 करोड़ 38 लाख रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्क छ। चालू आर्थिक वर्ष 82-83 सरकारले 32 अर्ब 69 करोड़ 66 लाख 55 हजार बराबरको कुल बजेट ल्याएको थियो। विकास खर्चको अवस्था भने यसपालि झनै कमजोर रहेको छ। चालू आर्थिक वर्ष सरकारले 19.97 करोड़ 27 लाख रूपियाँ बजेट विकास बजेट ल्याए पनि भने अनुसार खर्च गर्न सकेको छैन। मन्त्री र सरकारी अधिकारीले भने यो महिनाको अन्त्यसम्म विकास खर्चको प्रतिशत बढ़ने दावी गरेका छन्। यसैबीच जेठसम्म 5 अर्ब 53 करोड़ 61 लाख रूपियाँ मात्रै कार्यान्वयनमा आएको विकास बजेट असारको 3 हप्तामा मात्रै 7.48% अर्थात 1.5 अर्ब रकम खर्च भएको छ।
3: पश्चिम सुर्खेतको कर्णाली नदी किनारामा एउटा शव भेटिएको स्थानीयले बताएका छन्। चौकुनेको विकट स्थानमा पर्ने डङडङ्गे क्षेत्रमा कर्णाली नदी किनारामा शव भेटिएको उनीहरूको भनाइ छ। विकट क्षेत्र भएकाले कम्तीमा पैदल 3 घण्टा हिँड्नुपर्ने अवस्था रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक भूपेन्द्र साईसहित सशस्त्र प्रहरी टोली घटनास्थलतर्फ गएको सुर्खेत प्रहरीले जनाएको छ। सब गत बिहिबार दैलेखमा कर्णाली नदीमा खसेको गाड़ी यात्रुको हुन सक्ने अनुमान गरिएको छ। गाड़ीमा रहेका भनिएका 5 जना मध्ये अहिलेसम्म 2 जनाको मात्रै शव भेटिएको छ भने 3 जनाको अवस्था अझै थाहा हुन सकेको छैन।
4: जाजरकोटमा नलगाड नगरपालिका र बारेकोट गाउँपालिकालाई विपद व्यवस्थापन तथा आपतकालीन राहत कार्यालय प्रभावकारी बनाउन गैर खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग तथा पिपुल इन नेटको सहकारीमा सञ्चालित परियोजना अन्तर्गत यी पालिकाहरूलाई राहत सामग्री वितरण गराइएको हो। बहुविपदको जोखिममा रहेका यी पालिकामा पूर्व तयारी स्वरूप यी सामग्री स्थानीय आपतकालीन सञ्चालन केन्द्रमा भण्डारण गरिने भएको छ। नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावतले परियोजना मार्फत पूर्व तयारीका लागि प्राप्त सामग्रीको विपद व्यवस्थापन तथा पूर्व तयारीमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। वर्षा नजिकै गर्दा पालिकामा मनसून जन्य विपदको जोखिम बढ़ने भएकाले यस्ता सामग्रीले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। भारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले हस्तान्तरण गरेका सामग्री सुरक्षित रूपमा भण्डारण गर्ने विपदका बेला प्रभावित परिवारलाई तत्काल उपलब्ध गराइने बताउनु भएको छ। यस्तै भारेकोट गाउँपालिकाका विपद शाखाका प्रमुख खगेन्द्र बोहराले पालिकाले त्रिपाल, म्याट, कम्बल, सोलारबत्ती, प्लास्टिक बाल्टिन, डोरी लगायतका आपतकालीन अवस्थामा आवश्यक पर्ने सामग्री प्राप्त भएको बताउनुभयो। परियोजनाले स्थानीय तहको विपद प्रतिकार क्षमता अभिवृद्धि गर्दै विपदबाट प्रभावित नागरिकलाई छिटो र प्रभावकारी सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
3: कालीकोटमा बच्चालाई आमाको दूधको सट्टा खुवाइने कृत्रिम दूध तथा अन्य आहार बिक्री वितरणमा कडाई गरिएको छ। स्थानीय प्रशासन र जिल्ला स्वास्थ्य सेवा कार्यालयले आमाको औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो। प्रशासनले खाँडाचक्र नगरपालिकाको मानमा, मोल्खा, पिली र तिलागुफा नगरपालिकाको गाल्जे तथा नागमा बजार लगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा आमाको दूध प्रतिस्थापन गर्ने, अन्य दूध तथा आहार बिक्री गर्ने औषधि, किराना पसल लगायतका व्यावसायिक प्रतिष्ठानलाई त्यस्ता वस्तु बिक्री नगर्न निर्देशन दिएको हो। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर रत्नवीर सुनारले अनुगमनका क्रममा औषधि पसल तथा अन्य विभिन्न पसलमा आमाको दूधलाई प्रतिस्थापन गर्ने ल्याक्टोजिन टिम्पल जस्ता वस्तु प्रदर्शनमा राखिएको पाइएको बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट त्यस्ता वस्तुको विज्ञापन गर्ने र बजारीकरण गर्ने कार्यलाई रोक्नका लागि कड़ा निर्देशन दिइएको बताउनुभयो। आमा तथा शिशुको स्वास्थ्य अधिकार प्रवर्धन गर्नका लागि त्यस्ता वस्तुको बिक्री रोक्न लागिएको जिल्ला प्रहरी जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृत कटक बहादुर महतले बताउनुभयो। उहाँले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट यी वस्तुको विज्ञापन र प्रदर्शन नगर्न व्यवसायहरूलाई सचेत गराइएको भन्दै निर्देशनालयलाई अटेरी गरे कार्यवाही हुने चेतावनी दिनुभयो। आमाको दूध शिशुका लागि आवश्यक सबै प्रकारका पोषक तत्व पाइने र यसले रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने भएकाले बजारिया दूध यसको विकल्प हुन नसक्ने खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवालले बताउनु भएको छ।
4: फेरि खबरमा खबरको सिलसिला जारी नै छ। लगभग यो छोटो विश्राम।
5: नाकान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
6: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
5: नाक बन्द हुने समस्या,
6: नाकबाट रगत बग्ने,
5: नाकभित्र मासुको गिर्खा पलाएको,
6: घ्राण शक्ति गुम्ने,
5: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
6: कानको संक्रमण,
5: कान सुन्न गाह्रो हुने,
6: कान बज्ने समस्या,
5: चक्कर लाग्ने,
6: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
5: घाँटी दुख्ने,
6: आवाज बन्द हुने,
5: निल्न गाह्रो हुने,
6: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
5: चार वाहिनी रोड, नेपालगंज, बाँकी। सम्पर्क नम्बर 081538150, 081538151।
4: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठै खानेकुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
8: साथै प्रत्येक शनिबार सुगर जाँच निशुल्क गरिने जानकारी गराउँदछौ।
7: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
8: सूचना
3: सिटी भिटीबाट सम्बन्धन प्राप्त कर्णाली प्रदेशकै उत्कृष्ट यस राष्ट्रिय प्राविधिक शिक्षालयमा जनरल मेडिसियन SA मेडिकल ल्याब टेक्नोलोजी र फार्मेसी विषयमा केही सिट रिक्त रहेकाले अध्ययन गर्न चाहने SEE उत्तीर्ण तथा SEE पूरक परेका भाइ बहिनीहरूले तुरन्त सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
8: विस्तृत जानकारीका लागि राष्ट्रिय प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठीकोइली सुर्खेत। सम्पर्क फोन नम्बर 0385244742, मोबाइल नम्बर 9858040913 र 9754769793।
3: सूचना वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी सुर्खेत जिल्ला शाखाको साझेदारीमा कर्णाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
9: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
10: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
9: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
9: नेपाल टेलिकम, राष्ट्रको संचार।
11: सबैको मन सुने
9: रेडियो भेरी FM।
3: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो, चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिरिज हुने सरकारी अधिकारीहरूको भनाई, पश्चिम सुर्खेतको कर्णाली नदी किनारामा एउटा शव भेटियो, दैलेखमा खसेको गाड़ीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान लगायतका खबरहरू प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। सुदूरपश्चिममा मनसून सक्रिय भइसकै बाढ़ी डुबान र पहिरोको जोखिम बढ़ेको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि तराईमा बाढ़ी र डुबानको जोखिम छ भने पहाड़ी जिल्लामा पहिरोको जोखिम उच्च रहेको छ। यी प्राकृतिक प्रकोपका कारण विगतमा क्षति वर्षमा सयौं परिवार विस्थापित भएका छन् भने करोड़ रूपियाँ बराबरको धन सम्पत्तिमा क्षति पुगेको छ। सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यस वर्ष सुदूरपश्चिमका करिब 7603 घरधुरीका 32,227 नागरिक मनसून जन्य विपदबाट प्रभावित हुन सक्ने अनुमान गरिएको जनाएको छ। मन्त्रालयका कम्प्यूटर अधिकृत तथा विपद सम्पर्क व्यक्ति जनक धामीले सबै जिल्लासँग समन्वय गरेर मञ्चन पूर्व तयारी गरिएको बताउनुभयो। सबैभन्दा बढ़ी जोखिम कञ्चनपुर र कैलालीमा रहेको उहाँको भनाइ छ। कञ्चनपुरमा 7132 र कैलालीमा 6195 जना प्रभावित हुन सक्ने प्रक्षेपण गरिएको छ। यसै गरी डोटी, बाजुरा, बैतडी, डडेलधुरा, पजाङ, अछाम र दार्चुलामा पनि जोखिम भने रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। गत आर्थिक वर्षमा सुदूरपश्चिममा बाढ़ी, पहिरो र चट्याङका कारण मात्रै 6 करोड़ 25 लाख रूपियाँ बराबरको आर्थिक क्षति भएको थियो। प्रत्येक वर्ष दोहोरिने विपदका कारण जनधनको क्षति भइरहे पनि यस वर्ष प्रदेश सरकारले पूर्व तयारीमा विशेष जोड़ दिएको धामीले बताउनु भएको छ। धामीका अनुसार प्रदेश विपद व्यवस्थापन कोषमा हाल 8 करोड़ रूपियाँ भन्दा बढ़ी रकम छ। विपद आइ परे तत्काल उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तयारी अवस्थामा राखेको उहाँको भनाइ छ। यसैबीच धनगढ़ीको गेटा स्थित आपतकालीन केन्द्र गोदाममा टेन्ट, तिरपाल लगायतका आवश्यक गैर खाद्य सामग्री भण्डारण गरिएको छ। विपदका कारण घर गुमाउने परिवारका लागि पुननिर्माण अनुदानको व्यवस्था पनि गरिएको छ। तराईमा 3 लाख, पहाड़मा 4 लाख र हिमाली क्षेत्रमा 5 लाख रूपियाँसम्म अनुदान उपलब्ध गराइने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ।
3: यस वर्ष पूर्व सूचना प्रणालीलाई पनि थप प्रभावकारी बनाउने तयारी गरिएको छ। जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरेर रेडियो, एसएमएस तथा स्थानीय समुदायका वडा घर र भलमान्सा मार्फत जोखिमको सूचना प्रभाव गरिने जनाइएको छ। तराईका जिल्ला हरेक वर्ष बाढ़ी र डुबानमा सबैभन्दा बढ़ी प्रभावित हुने गरेका छन्। कैलाली र कञ्चनपुरमा नदीको बहाव बढ़दा बस्ती डुबानमा पर्ने, खेतीयोग्य जमीन नष्ट हुने र सयौं परिवार सुरक्षित स्थानमा सर्नुपर्ने अवस्था दोहोरिने गरेको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले पनि मनसूनलाई लक्षित गरेर तयारी अघि बढ़ाएको जनाएको छ। नगर प्रमुख किशोर लिम्बुले सम्भावित जोखिम क्षेत्रको पहिचान, स्थानीयलाई समयमै सचेत गराउने, उद्धारका लागि आवश्यक समन्वय गर्ने तथा आपतकालीन अवस्थामा तत्काल पहिचान परिचालन हुने व्यवस्था मिलाइने बताउनु भएको छ। विपदको समयमा सबैभन्दा महत्वपूर्ण कुरा पूर्व सूचना र स्थानीयको सतर्कता भएकाले त्यसैमा जोड़ दिइएको उहाँको भनाइ छ। पहाड़ी जिल्लामा भने मुख्य चुनौती पहिरोको छ। लगातार वर्षा भएपछि सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र यातायात तथा जनजीवन प्रभावित हुने समस्या प्रत्येक वर्ष दोहोरिने गरेको छ।
4: निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको फार्मेसी शाखामा कार्यरत कर्मचारीले करिब 3 करोड़ रूपियाँ भ्रष्टाचार गरेको भन्दै उजुरी दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अस्पतालका फार्मासिस्ट र स्टोरकिपर सहित 8 जना विरूद्ध मुद्दा दर्ता गरेको छ। औषधि आपूर्तिसँग साँठगाँठ गरी उनीहरूले करिब 3 करोड़ रूपियाँ भ्रष्टाचार गरेको अख्तियारको दावी छ। अस्पतालका फार्मेसी युनिट इन्चार्जहरू दिनेश पन्त, दिपा ढुङ्गाना, लवेन्द्र कुंवर र दीपक सापकोटा रहनु भएको छ। यसैगरी स्टोरकिपरहरू विनोद पोखरेल, केशव राज नेपानी र शर्मिला श्रेष्ठ तथा फार्मेसी सहायक सन्दीप तिवारी विरूद्ध पनि आरोप पत्र दायर गरेको छ। अख्तियारले उहाँहरूले आफ्नो पद तथा ओहदाको दुरूपयोग गरी सार्वजनिक सम्पत्तिको हिनामिना र हानि नोक्सानी पुर्याउने बदनियत राखेको अनुसन्धानबाट खुलेको जनाएको छ। अस्पतालमा औषधि आपूर्ति नै नभई बिल बिजक सफ्टवेयरमा इन्ट्री गरेको, कम्प्युटरमा स्टक देखाए पनि यथार्थमा मौजात नरहेको भन्दै अख्तियारले ठूलो भ्रष्टाचार भएको पुष्टि भएको दावी पनि गरेको छ।
3: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो अर्को विश्राम। Oh,

0: Extreme energy. केपी पोलिक्लिनिक बुरी गाउँमा हाडजोली नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना.
1: यही असार 27 गते शनिबारको दिन
0: फेरि अस्पताल नेपालगंजबाट हाडजोली नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्. डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ. स्थान केपी पोलिक्लिनिक भुरीगाउँ. थप जानकारीका लागि 084-40-30-82.
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz.
3: उक्त प्राध्यापकहरूबाट अध्ययन अध्यापन गराइने नेपालकै उत्कृष्ट कलेज सुर्खेत मोडेल कलेजमा बीबीएस, बीबीए, बीएचएम, बीआईटी, एमबीएस र एमबीएमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
4: हाम्रा विशेषताहरू: अंग्रेजी र नेपाली माध्यमबाट छुट्टा छुट्टै पठन पाठन गराइने, पीबीएसमा नेपाल प्रथम ल्याउन सफल तथा बीबीए, बीएचएम र बीआईटीमा कर्णाली प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल, प्लस टूको नतिजा अनुसार र आन्तरिक परीक्षाको आधारमा 100% छात्रवृत्तिको व्यवस्था भएको, निशुल्क अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था र स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको,
3: साथै बीबीए, बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनुपर्नेछ. सम्पर्क सुर्खेत मोडेल कलेज, वीरेन्द्रनगर 8, खजुरा, सुर्खेत. सम्पर्क फोन नम्बर 083-525-414, मोबाइल 98-585-51-960, 98-481-19-336 र 98-488-29-66.
5: सूचना: तपाईँहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असार 27 गते वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासेद्वारा सशुल्क बिरामी चेक जाँच हुने जानकारी गराउँदछौ.
4: डाक्टरद्वारा दिइने सेवाहरू: टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नसा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच वा प्रयास गर्ने, धेरै भिडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्नी बा तथा नसा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ.
5: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, वीरेन्द्रनगर 6, सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ. सम्पर्क फोन नम्बर 083-521-5900. सम्पर्क मोबाइल नम्बर 98-484-39-117. भर्ना खुल्यो.
3: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र ल मा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ.
5: हाम्रा विशेषताहरू: दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने, अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको.
3: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिनेछ. अंग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ. सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-688-84-566.
6: रेडियो भेरी एफएम.
7: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको कैलालीको टीकापुर अस्पतालमा दुई कर्मचारी बीच कार्यकक्षमै खुटाकुट भएको छ। अस्पतालका प्रयोगशाला ल्याब इन्चार्ज उमेश बजगाई र फिजियोथेरापिस्ट अनिल तिवारी बीच भएको झडपको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा तिवारी दौड़िँदै गएर बजगाईलाई मुक्का प्रहार गरेको र लगत्तै बजगाईले पनि प्रतिकार गर्दै खुट्टाले हानेको देखिन्छ। बजगाईले आफूमाथि के बिना कारण कुटपीट भएको दावी गर्नुभएको छ। उहाँले तिवारीले विदाको दिन पनि प्रयोगशाला चलाएको देखाएर भत्ता खाने गरेको र महँगो रिएजेन्ट खरिद गरी जस्ता अनियमिततामा संलग्न रहेको आरोप समेत लगाउनु भएको छ। यता कुटपीटको आरोप लागेका तिवारीले भने कार्यालयमा भइरहेको अनियमितताको विषयमा कुरा गर्दा बजगाईले गाली गलौज गरेको प्रतिक्रिया दिनु भएको छ।
5: भेरी खबरको अन्त्यमा अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक भएको छ। भोलि बिहिबारदेखि शुरू हुने क्वार्टर फाइनलको खेलमा फ्रान्स र मोरक्को बीच वेस्टर्न रंगशालामा प्रतिस्पर्धा हुनेछ। दोस्रो क्वार्टर फाइनल खेल असार 26 गते शुक्रबार राति स्पेन र बेल्जियम बीच लस एन्जलस रंगशालामा सञ्चालन हुने तय भएको छ। यसै गरी तेस्रो क्वार्टर फाइनलमा असार 27 गते राति नर्वे र इंग्ल्याण्ड बीच मियामी रंगशालामा प्रतिस्पर्धा हुनेछ। चौथो तथा अन्तिम क्वार्टर फाइनल खेल असार 28 गते आइतबार बिहान अर्जेन्टिना र स्विजरल्याण्ड बीच कान्सास सिटी रंगशालामा खेलिने भएको छ। क्वार्टर फाइनलका खेलमा विजेता सेमी फाइनलमा पुग्ने भएका छन्। पहिलो र दोस्रो क्वार्टर फाइनलका विजेता बीच पहिलो सेमी फाइनल खेल असार 30 गते मंगलबार राति र राति डालस रंगशालामा हुनेछ। यस्तै तेस्रो र चौथो क्वार्टर फाइनलका विजेता बीच दोस्रो सेमी फाइनल खेल असार 31 गते बुधबार राति एटलान्टा रंगशालामा हुने खेल तालिका रहेको छ।
7: यस्तै बिहान भएको प्री क्वार्टर फाइनलको अन्तिम खेलमा स्विजरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको छ। क्यानाडाको बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा 4-3 हराउँदै स्विजरल्याण्ड क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टीमा कोलम्बियाका दुई खेलाड़ीको प्रहार असफल भयो भने स्विजरल्याण्डका चार खेलाड़ी गोल गर्दा एकजनाको प्रहारले जाली चुम्न सकेन। यस्तै फिफा विश्वकप फुटबलको अन्तिम 16 अन्तर्गत भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जित निकाल्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ। अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम 14 मिनटभित्र 3 गोल फर्काउँदै 3-2 जित निकालेको हो।
5: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएसम्मका मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
7: कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन फितलो। चालू वर्षको झण्डै 12-13 अर्ब रूपियाँ फिरिज हुने सरकारको भनाई।
5: पश्चिम सुर्खेतको कर्णाली नदीमा किनारमा एउटा शव भेटियो। दैलेखमा रहेको खसेको गाडीका यात्रुको हुन सक्ने प्रहरीको अनुमान।
7: जाजरकोटका दुई पालिकालाई गैर खाद्य राहत सामग्री हस्तान्तरण। मनसून सक्रिय भएसँगै बाढ़ी डुबान र पहिरोको जोखिम बढ़्यो।
5: र फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलको खेल तालिका सार्वजनिक। पहिलो क्वार्टर फाइनल खेलमा असार 25 गते भोलि फ्रान्स र मोरक्को भिड्ने।
7: हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
8: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 7 बजेको छ।
9: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँझै
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 8 बजेको छ।
2: यस टाइमचेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँझै।

0: एसबीएस नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा निजी क्षेत्रले भोगिरहेको समस्या समाधान गर्ने प्रधानमन्त्रीको आश्वासनपछि उद्योगी व्यवसायी उत्साहित।
1: सुझावहरू ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तौरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: विभिन्न संघ संस्थाले प्रयोग गर्दै आएका सरकारी जग्गा फिर्ता ल्याउन कति सम्भव?
2: तत्काल सुरुवात गरेन भनेदेखि एजेन्डा खेलाउँछ र बिस्तारै फेरि उसमा आउँदैन। छ महिनाको समय पनि अलिक लामो समय हो भन्छु मैले त यो पनि।
0: पूर्व सचिव गोपीनाथ मैनालीसँग कुराकानी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। इरानसँग युद्ध विराम सकिएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनकै शब्दमा इरानमाथि आज राति अझ कड़ा हमला गर्ने चेतावनी दिएका छन्। टर्कीको अंकारामा उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकमा बोल्दै ट्रम्पले इरानी अधिकारीहरूलाई उनकै शब्दमा खराब मानिसहरूको संज्ञा दिए। उनले भने, जहाँसम्म मेरो कुरा छ, मेरो लागि युद्ध विराम सकियो, मलाई त मतलब भएन। मेरा वार्ताकारहरूले कुरा गर्न सक्छन्, तर मेरो विचारमा त्यो समयको बर्बादी मात्र हुनेछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। अमेरिकाले मंगलबार राति इरानमा हमलाहरू गरेपछि जवाफमा तेहरानले पनि मध्य पूर्वमा रहेका अमेरिकी सम्पत्तिहरूमाथि आक्रमण गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सहयोगीहरूको निरन्तर आलोचना गरेपछि नेटो शिखर बैठकमा संयुक्त मोर्चा प्रस्तुत गर्ने प्रयासमा अवरोध उत्पन्न भएको छ। ट्रम्पले ग्रीनल्याण्ड कब्जामा लिने आफ्नो चाहना बिउताएपछि डेनमार्ककी प्रधानमन्त्रीले आफ्नो देश आर्कटिक क्षेत्रको रक्षा गर्न तयार रहेको बताएकी छन्। इरान विरूद्धको युद्धलाई समर्थन नगरेकोमा ट्रम्पले नेटोको आलोचना गरेका छन् र स्पेनलाई निशाना बनाउँदै सबै व्यापार रोक्ने चेतावनी दिएका छन्। जवाफमा युरोपेली आयोगले वाशिङटनले आफ्ना व्यापार दायित्वहरूको सम्मान गर्ने अपेक्षा गरेको जनाएको छ। युक्रेनले 100 किलोमिटर टाढाका रूसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने क्रम जारी राखेको छ, जसका कारण त्यहाँ पेट्रोल संकट निम्तिएको छ। किएवले पछिल्लो पटक रूसका ताटास्ट्रान र सारातोभ स्थित दुईवटा प्रशोधन केन्द्रलाई निशाना बनाएको छ। त्यस्तै युक्रेनले आफ्नो सीमादेखि 1500 किलोमिटर टाढा पर्ने बास्कोटान स्थित एउटा रूसी इन्धन स्टेशनमा हमला गरेको छ। किएवले सी अफ एजोबमा 9 तेल ट्याङ्करमाथि पनि हमला गरेको जनाएको छ। उक्त मार्ग भएर रूसले क्राइमिया र दक्षिणी युक्रेनका कब्जा गरिएका भूभागमा रहेका आफ्ना सेनाका लागि इन्धन पुर्याउने गरेको छ। बर्लिन स्थित एउटा अदालतले एक जर्मन पेलिएटिभ डाक्टरलाई 15 बिरामीको हत्या गरेको अभियोगमा जन्म कैदको सजाय सुनाएको छ। जोहानेस एम भनेर चिनाइएका 41 डाक्टरलाई हत्याका भोकाका रूपमा चित्रण गरिएको छ। सन् 2021 र 2024 बीचमा ती डाक्टरले आफ्नो 12 महिला बिरामी र 3 पुरूष बिरामीलाई जानकारी नदी घातक औषधि चलाएको बताइएको छ। त्यस्तो औषधि दिएर पीड़ितका घरमा उनले आगो लगाइदिने गरेका थिए र कम्तीमा 17 ज्यान जाने गरिआएको बाढ़ी तथा आँधीपछि चिनिया उद्धार कर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन्। बाढ़ी तथा आँधीका कारण 10,000 मानिस विस्थापित भएका छन्। यो सप्ताहान्तमा सुपर टाइफुन पूर्वी प्रान्तहरूमा बज्रिने देखिएका बेला मौसमविदहरूले अझ भीषण वर्षा हुने चेतावनी दिएका छन्। अधिकारीहरूका अनुसार दक्षिणी क्वाङसी प्रान्तमा बाढ़ीका कारण 6 ज्यान गएको छ भने 1,00,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। हुबेई प्रान्तमा 11 मृत्यु भएको छ भने करिब 5,000 भवन क्षतिग्रस्त भएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले अर्थतन्त्रमा सुधार गर्न विद्यमान समस्याको समाधान खोजेर अगाडि बढ़नुपर्ने धारणा राखेको बैठकमा सहभागी निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँग आज भएको भेटमा प्रधानमन्त्री शाहले निजी क्षेत्रको साथमा आर्थिक सुधारको प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सरकारले सहजीकरण गरिदिने बताएको सहभागी उद्योगी व्यवसायीहरूले बताएका हुन्। निजी क्षेत्रका समस्या, अर्थतन्त्रको वर्तमान अवस्था, समाधानको उपाय लगायत विषयमा खुलेर छलफल भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले बताएकी छन्। प्रधानमन्त्री शाहसँगको भेटमा निजी क्षेत्रका समस्या, लगानीका क्षेत्र, बैंकिङ, उद्योग संचालन र शेयर बजारका विषयमा छलफल भएको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। आफूहरूले समस्याहरूबारे बताइसकेपछि प्रधानमन्त्री ती समस्याबारे सकारात्मक रूपमा प्रस्तुत भएको बताउँदै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने,
1: हाम्रो उद्देश्य निजी क्षेत्रलाई नै अर्थतन्त्रको ड्राइभिङ सिटमा राखेर अगाडि बढाउने हो र अहिलेसम्म जे जस्तो भयो अब यसलाई अन्तर्क्रियालाई निरन्तरता पनि दिने र निजी क्षेत्रले चाहेका आफ्ना सुझावहरूले टुटी पोइन्ट रूपमा ल्याइदिनु भयो भने त्यसलाई सकारात्मक तवरले हेर्न पनि सकिन्छ। उहाँले निजी क्षेत्रको मनोबल बढाउनको लागि हामीलाई धेरै उत्साहित बनाउनु भएको छ।
0: पछिल्लो समय केही उद्योगी व्यवसायीलाई पक्राउ गरिएको र सरकारले पहिला थुन्ने अनि सुन्ने गरेको भन्दै निजी क्षेत्रले असन्तुष्टि जनाउँदै आएको थियो। आजको भेटमा आफूहरूले केही उद्योगी व्यवसायीमाथि धरपकड भएको र त्यसले मनोबल कमजोर पारेको विषय समेत उठाएको अग्रवालले बताए।
1: हामीले माग गरेका छौं कि यदि कुनै पनि अर्थतन्त्रमा क्राइमहरू त्यस्तो देखिन्छ भने हामीले जबसम्म त्यसको प्रमाणित हुँदैन नि तबसम्म एन्टिसिपेटरी बेलको व्यवस्था गरिदिनु पर्यो। अग्रिम जमानत अदालतबाट यदि अग्रिम जमानतको व्यवस्था गरिदियो भने उद्यमी व्यवसायीले मर्यादित वातावरणमा काम गर्न पाओस् हामीले पनि राख्यौं।
0: निजी क्षेत्रको कुरा सुनिसकेपछि प्रधानमन्त्री शाहले सरकार निजी क्षेत्रकै पक्षमा रहेको र त्यसमा कुनै दुविधा नराख्न आग्रह गरेको रासोपा सांसद विदुषी राणाले बताइन्। बीबीसीसँग बोल्दै उनले भनिन्,
4: सभामा प्रधानमन्त्रीज्यूले चाहिँ मलाई प्रब्लम मात्रै जान्दैन त्यसको सोल्युसन पनि हेर्नु पर्यो नि त, किनभने प्रब्लम त सबैलाई थाहा छ, यो देशमा कति प्रब्लम छ भनेर सबैलाई थाहा छ, रोजगारी छैन भने सबैलाई थाहा छैन भने, तर त्यो कसरी त्यसलाई चाहिँ उन्मूलन गर्ने त भन्ने कुराहरूको गहन डिस्कसन पनि भयो र त्योभन्दा पनि अर्को राम्रो के पनि भयो भने अब प्राइभेट सेक्टरलाई त हरेकचोटि त सामान्य प्रधानमन्त्रीज्यूलाई भेट्ने त अवसर पाइन्न होइन, त्यसको लागि चाहिँ एउटा हामीले एउटा समन्वय गरेर प्रधानमन्त्रीज्यूको सचिवालय अनि त्यसपछि छात्र संगठनहरू पनि बसेर हरेक महिना चाहिँ मिटिङ गर्ने कसरी अगाडि बढ्न सकिन्छ। प्रधानमन्त्रीज्यूले त्यो पनि भन्नुभयो कि सबै विकसित देशहरूलाई हेर्नुभयो भने त त्यो त निजी क्षेत्रले नै विकास गरेको हो नि त, सरकारले त त्यसलाई सहजीकरण गराउने मात्रै हो नि, त्यो कुराहरू भयो।
0: शाह प्रधानमन्त्री भएपछि निजी क्षेत्रका प्रतिनिधिहरूसँग भएको यो पहिलो भेट हो। अब अर्को विषय, सरकारी जग्गा दर्ता उपयोग तथा लीजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति 2079 खारेज गरिएसँगै विगतमा राजनीतिक पहुँचका आधारमा विभिन्न संस्था वा निकायले भोगचलन गरिरहेका ठूलो परिमाणका जग्गा जमीन सरकारी संरक्षणमा ल्याउन बाटो खोल्न सक्ने विज्ञहरूले बताएका छन्। भूमि व्यवस्थापन तथा अभिलेख विभागले विभिन्न व्यक्ति, संस्था वा निकायलाई भोगाधिकारमा दिइएका सरकारी जग्गाहरूलाई बक्यौता रकम बाँकी भए त्यो बुझाएर लीजमा परिणत गर्न 6 महिनाको समय उपलब्ध गराएको छ। यसै सन्दर्भमा हामीले भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनालीलाई सम्पर्क गरी शुरूमा सरकारले भने जस्तो 6 महिनामा कार्यान्वयन गर्न कति सहज छ भनी सोधेका छौं।
2: यसको केही सामाजिक संस्थाहरू र केही राजनैतिक संस्थाहरूले जग्गाहरू लिएको छ। यस्ता चाहिँ तपाईँको चाहिँ कर्मचारी युनियनहरूदेखि लिएर धेरै यस्ता संस्थाहरू डाइरेक्ट बाई इन्डाइरेक्ट चाहिँ तपाईँको चाहिँ राजनैतिक प्रभावमा सँग गाँसिएका, नीति प्रभाव पार्न सक्ने व्यक्ति र उनीहरूको नाउँका प्रतिष्ठानहरू संस्थाहरूलाई दिएको कुराहरूमा चाहिँ अलिकति अस्छिलो छ यो गर्नको लागि, किनभनेदेखि चाहिँ अहिले त तपाईँको चाहिँ छुट्टै प्रकारको सरकार भएको हुनाले चाहिँ अहिलेको म्यान्डेटले गर्न सक्छन् तत्काल गर्यो भनेदेखि होइन, भनेदेखि चाहिँ हिजोको अवस्थामा चाहिँ त्यो सम्भव थिएन, अहिले चाहिँ अलिकति सक्छन् तर उनीहरूको पनि केही एटिनेसन भनौँ न त्यही दलका व्यक्तिहरूले प्रभाव पार्न सक्ने र त्यही दलका व्यक्तिहरू नै उहाँहरूका छोराछोरी अथवा उहाँहरूका ज्वाइँ अरू नै सम्पूर्ण चाहिँ अहिले पनि मान्यहरू नेपालीकै रूपमा त सरकार गरेको छ नि त अहिले पनि त, त्यस कारण चाहिँ त्यो प्रभावले गर्दाखेरि अलिकति अचिलो लाग्छ मलाई।
5: अनि यो चाहिँ के ती संस्थाहरूले जस्तो असीमित समयको लागि उपयोग गर्न पाउने गरी भोगाधिकार पाएका छन् कि सरकारले के
2: यसो भन्छु जस्तो हुनु न एउटा बाल अस्पताल बन्दैछ भगवान् गोरालको नेतृत्वमा त्यसलाई 50 वर्षको लागि दिएको छ होइन, अथवा विद्यालयहरूले गरेका छन् अथवा त्यो तपाईँको चाहिँ कलेजहरूले गरेका छन्, यस्ताको लागि चाहिँ सजिलो छ। अरूको लागि जुन राजनीतिक दलहरूसँग चाहिँ सम्बन्ध भएका संस्थाहरू र केही व्यापारिक संस्थाहरूले पनि लिएका छन् प्रतिष्ठान कुरा नन प्रफिट मेकिङ अर्गनाइजेसन भनेर प्रफिट मेकिङ अर्गनाइजेसन पनि लिएका छन्, यस्तोको लागि चाहिँ
5: अनि यो लिजको कन्सेप्ट त्यतिखेर आयो, त्यति बेला अलिअलि भाडा तिर्नेहरूले पनि के भाडा तिरेका थिए कि यो चाहिँ तिर्दै तिर्दैनन्, यो निशुल्कै जस्तो हो
2: उनीहरूले? होइन, यो भाडा तिर्ने भन्ने कुरा त उनले सरकारलाई लिइसके त्यही त हाम्रो पो भन्ने किसिमको मनोविज्ञानबाट उनीहरू चलेका छन्। धेरै जस्तो संस्था त लिजमा आएकै छैनन्, त्यस कारणले गर्दा उनीहरू झोला तिरेर भन्दा मक्का पत्र बेचेका छन्। जो जसले तिरे त्यो पनि असत्य नोमिनल रूपमा सरकारले त्यो लिजबाट प्रशस्त आर्जन गर्ने सोचेर राखेकै होइन। सरकारले त दुरुपयोग नहोस्, सरकारको स्वामित्व होस् र सम्बन्धित संस्थाले पनि जुन प्रयोजनमा लगेको हो लिएको हो त्यही प्रयोजनको लागि मात्रै काम गरोस् भन्न खोजेको हो। त्यही गरी सरकारले उनीहरूको नाममा नै तपाईँको चाहिँ स्वामित्व पनि दिन सक्छ, दत्ता प्रक्रिया पनि छ त्यसको लागि। त्यो हुनाले चाहिँ यो तीन प्रकारको कुरा, दत्ताको प्रक्रिया, लिजको प्रक्रिया र त्यो तपाईँको त्यो वगाधिकार, त्यसमध्ये वगाधिकार चाहिँ सरकारले चाहिँ त्यो कायम नगर्ने भनेको हो।
5: अन्तिममा के गर्यो भने चाहिँ यो कुरा एड्रेस हुन्छ अहिलेको यो समस्या?
2: यसको लागि चाहिँ त्यहाँनिर सरकारले कहाँ जग्गा छ, जस्तो राहुल आयोगको प्रतिवेदन भनौँ न, लगभग 1500-1800 रोपनी जग्गा त हराइछ त हाम्रो यहाँ। त्यो चाहिँ सम्बन्धित पालिकालाई सबै मेयरलाई चाहिँ समर्थन गर्नुहोस् भनेर साबिकमा चाहिँ मेयर साहबहरूलाई हामीले निर्देशन पनि दिएका थियौँ र मेयर साहबहरूलाई चाहिँ अनुरोध पनि गरेका थियौँ। भनिसकेपछि उहाँहरूको प्रायोरिटीमा यो परेन। अहिले तपाईँको त्यो तराईको गाउँ जिल्लामा पालिकामा जानुहोस् अथवा हिमालको पालिकामा जानुहोस्, सार्वजनिक जग्गाहरू कुनै न कुनै रूपमा चाहिँ व्यक्तिमा गइसकेको छ, अधिग्रहण भइसकेको छ। त्यस कारण चाहिँ यसलाई अलिकति क्षमता विकास स्थानीय तहमा गर्नु पर्यो, डाटाहरू स्थानीय तहमा हुनु पर्यो र त्यो डाटा अनुसार तिमीले चाहिँ राम्रोसँग संरक्षण गर भनेर चाहिँ अधिग्रहण गर्ने मान्छे पनि ती छन्, भूगोल पनि ती छ। त्यस कारण चाहिँ सङ्घीय सरकारले अलिक कठोर रूपमा चाहिँ नीति नियामक भूमिका निर्वाह गर्ने र चाहिँ स्थानीय सरकारले चाहिँ त्यसलाई चाहिँ सहयोग गर्ने, त्यसको चाहिँ तपाईँको कार्यान्वयनमा सहयोग गर्ने, यदि दुईवटा कुरा। यसको लागि अब तपाईँको चाहिँ अज्ञानको रूपमा चाहिँ अधिकारी जग्गाहरूको नक्सा डाटा बनाउनको लागि नाति विभागलाई परिचालन गर्नुपर्छ, व्यवस्थापनको जिम्मेवारी चाहिँ तपाईँको चाहिँ पालिकालाई दिनुपर्छ र नीति नियामकको भूमिका सङ्घीय सरकारले लिनुपर्छ। यदि तिनवटा कुरा भयो भनेदेखि चाहिँ अहिले सरकारले अलि राम्रो गर्न खोजेको छ यो अधिगमनको विषयमा। अहिलेको सरकारले गर्न सक्छ र गर्छु भनिरहेको छ, तत्काल सुरुवात गरेन भनेदेखि चाहिँ यो एजेन्डा खेलाउँछ र बिस्तारै फेरि प्रभाव पार्न सुरु गरिहाल्छन् र यो फेरि उसमा आउँदैन। 6 महिनाको समय पनि अलि लामो समय हो भन्छु मैले त यो पनि।
0: उनी थिए भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव गोपीनाथ मैनाली, साथी फडिन्द्र दाहालसँग कुरा गर्दै। अब एउटा विषय संक्षेपमा, ट्राफिक नियम उल्लंघनमा 1,00,000 जरिवाना प्रस्ताव गरिएको विधेयकको मस्यौदाबारे बहस चलिरहँदा सोमबार मात्रै ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट 22,00,000 रूपियाँ भन्दा बढ़ी जरिवाना असुल गरेको जनाएको छ। मंगलबार ट्राफिक प्रहरीले सिंहदरबार भित्रै अव्यवस्थित पार्किङ गरिएका सवारी साधनहरूमा व्हील लक गरेर चालकलाई कार्यवाही गरेको तस्विर सार्वजनिक गरेको थियो। साथी अशोक दाहालले तयार पारेको यस सम्बन्धी विस्तृत रिपोर्ट तपाईँ www.bbcnepali.com गएर पढ्न सक्नुहुनेछ। अब अन्तिममा नेपाल बाहिरको एउटा विषय, अमेरिका इरान युद्ध विराम अन्त्य भएको घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आज राति अझ कठोर हमला गर्ने चेतावनी दिएका छन्। दुई देश बीच आक्रमण र प्रत्याक्रमण भइरहँदा ट्रम्पको ताजा चेतावनी आएको हो। बीबीसी विवरणमा आधारित यो रिपोर्ट सुनौ गनी अन्सारीबाट।
3: उत्तर एटलान्टिक सन्धि संगठन नेटोको शिखर बैठकका लागि हाल टर्कीको अंकारामा रहेका ट्रम्पले भने, गएराती हामीले उनीहरूमाथि निकै कठोर हमला गर्यौं, मैले उनीहरूलाई अलिक चेतावनी दिँदैछु, आज राति हामीले अझ कठोर हमला गर्नेछौ। त्यसअघि पत्रकारहरूले के युद्ध विराम अन्त्य भएको हो भनी जिज्ञासा राख्दा उनले भने, एकदमै चाखलाग्दो प्रश्न गर्नुभयो, म उनीहरूसँग अब सम्झौता गर्न चाहन्न, उनीहरू खराब छन्, उनीहरू बिरामी मान्छे हुन्, उनीहरूलाई बिरामीले नेतृत्व गरिरहेका छन्, उनीहरू हानिकारक र हिंस्रक मानिस हुन्, उनीहरूसँग पारमाणविक हतियार भएका भए प्रयोग गर्थे, जहाँसम्म मेरो सवाल छ अब यो सकियो। ट्रम्पले आफ्ना वार्ताकारहरूसँग कुरा गर्ने भन्दै उनीहरूले चाहेमा वार्ता गर्न सक्ने उल्लेख गरे, तर जहाँसम्म मलाई लाग्छ वार्ता गर्नु भनेको समय खेर फाल्ने काम हुनेछ, ट्रम्पले दावी गरे। होर्मुज जलमार्गमा ट्याङ्करहरूमाथि आक्रमण भएको विवरणपछि अमेरिकाले आफूले 80+ बढी इरानी निशानाहरूमा हमला गरेको बताएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ, त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
7: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
8: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।